0: भएको थियो। खेलको 75 मिनटमा केनले गोल गर्दै इङ्ल्याण्डलाई बराबरीमा ल्याउनु भयो। एन्थनी गोर्डनको पासमा केनले हेडर मार्फत गोल गर्नु भएको हो। केनले खेलको 86 मिनटमा दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाउनु भएको हो। त्यसपछि गोल हुन सकेन। पराजित हुँदा पहिलो पटक नकआउट चरणमा प्रवेश गरेको डीआर कंगोको विश्वकप यात्रा रोकिएको छ। अब इङ्ल्याण्डले क्वार्टर फाइनलमा पुग्नका लागि आयोजक मेक्सिकोसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। यो खेलमा 2 गोल थपिएसँगै केनले जारी विश्वकपमा 5 गोल गर्नुभएको छ। केनसँगै नर्वेका एर्लिङ हालान्डले 5 गोल गर्नुभएको छ। फ्रान्सका किलियन एम्बापे र अर्जेन्टिनाका लियोनल मेस्सीले समान 6 गोल गर्नुभएको छ। सरकारले अति कम विकसित मुलुक एलडीसीबाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि 3 वर्षपछि धकेलिदिन राष्ट्रसंघसँग औपचारिक अनुरोध गरेको छ। आउँदा 3 वर्षभित्र निर्यातका आधार सुधार गर्ने, संरचनागत अवरोध हटाउने र वैदेशिक सहायता तथा व्यापारिक सहुलियतको विकल्प खोज्ने योजना बनाउँदै राष्ट्रसंघलाई पत्राचार गरिएको परराष्ट्र मन्त्री शिशिर खनालले राष्ट्रिय सभालाई जानकारी गराउनु भएको हो। नेपालले सन् 2026 सम्ममा विकासशील मुलुकमा स्तरोन्नति हुने लक्ष्य राखेको थियो। नेपालले बेहोर्दै आएको आर्थिक उतार चढ़ाव, रूस युक्रेन युद्धको प्रभाव, जलवायु परिवर्तनको जोखिम र न्यून उत्पादकत्वका कारण तत्काल स्तरोन्नति हुँदा थप चुनौती थपिने मन्त्री खनालको भनाइ थियो। स्तरोन्नतिपछि नेपालले पाउँदै आएका कतिपय अन्तर्राष्ट्रिय सहुलियत र सुविधा कटौती हुने भएकाले त्यसअघि नै नेपालको अर्थतन्त्रको आधार र प्रतिस्पर्धी क्षमता बलियो बनाउनका लागि हालकै स्थितिमा राखिदिन अनुरोध गरिएको पनि उहाँको तर्क छ। कन्जर्भेटिभ पार्टी नेता केमी बेनकले सशस्त्र फौजका लागि चाहिने भन्दा निकै कम बजेट घोषणा भएको टिप्पणी गर्नुभएको छ। प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा बेनकले लेबर पार्टीको सरकारले छुट्याएको 15 अर्ब पाउन्डले नपुग्ने बताउनुभयो।
1: The money must be found, Mr. Speaker, and that money should come from cutting welfare, something these Labour MPs will not do. And if the Labour Party cannot defend our country, Mr. Speaker, what is the point of them?
0: तर प्रधानमन्त्री सर कियर स्टार्मरले 40 वर्षकै बढी रकम विनियोजन गरेको स्पष्टीकरण दिनुभयो।
2: It's just all talk. What did they actually do? They cut defence 2.5% down to 2.3% in their 14 long years. And what did on welfare? They put the bill up by £88 billion. So no lectures from them. They failed in the first duty of government.
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: यो BFBS कुलकर्म रेडियो हो।

0: बेल्जियम विरुद्धको अग्रता जोगाउन नसक्दा सेनेगल विश्वकपबाट बाहिरिएको छ। बेल्जियम फिफा विश्वकप 2026 अन्तिम 16 प्रवेश गरेको छ। खेलको पहिलो हाफको 24 मिनटमा हवे डियराले गोल गर्दै सेनेगललाई शुरूआती अग्रता दिलाउनु भएको थियो। 51 मिनटमा इस्माइल सारले गोल गर्दै नतिजा 2-0 पुर्याउनु भयो। बेल्जियमका रुमेलो लुकाकोले खेलको 86 मिनटमा गोल फर्काउनु भयो। 89 मिनटमा योरी टेलम्यानले गोल गरेपछि नतिजा 2-2 बराबरीमा पुग्यो। निर्धारित समय 2-2 बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो। अतिरिक्त समयको अन्त्य मिनटमा बेल्जियमले पेनल्टी पाउँदै अग्रता बनाउने अवसर पायो। सेनेगलका लामिन क्यामराले विपक्षी खेलाडीलाई डिबक्सभित्र लडाएपछि बेल्जियमले पेनाल्टी पाएको थियो, जसको सदुपयोग गर्दै युरीले गोल गर्नु भयो र बेल्जियमले 3-2 रोमाञ्चक जित निकालेको छ। इङ्ल्याण्ड फिफा विश्वकप 2026 अन्तिम 16 प्रवेश गरेको छ। एटलान्टा स्टेडियममा भएको राउन्ड अफ 32 अन्तर्गतको खेलमा डिआर कङ्गोलाई 2-1 पराजित गर्दै इङ्ल्याण्डले अन्तिम 16 यात्रा तय गरेको हो। इङ्ल्याण्डको जितमा क्याप्टन ह्यारी केन नायक बन्नुभयो। त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्व सचिव तथा वरिष्ठ शहरी योजनाविद किशोर थापा नियुक्त हुनु भएको छ। प्रधानमन्त्री तथा त्रिविका कुलपति वारेन्द्र शाहले थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गरेको शिक्षा मन्त्री सस्मित पोखरेलको सचिवालयले जानकारी दिएको छ। नेपालकै पहिलो आधुनिक सुरुङ मार्ग नागढुङ्गा यही साउनदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। आयोजना निर्देशक सौजन्य नेपालका अनुसार सुरुङ मार्ग तयारी अवस्थामा छ। साउनदेखि सञ्चालन गर्न पूर्व तयारीका काम भइरहेका छन्। भौतिक पूर्वाधार निर्माणको काम सकिएको छ। सुरुङ मार्ग सञ्चालनका लागि आपतकालीन उद्धारका आवश्यक सामग्री तथा जनशक्ति व्यवस्थापन, सुरक्षा संयन्त्र, अग्नि नियन्त्रण लगायत प्रणाली व्यवस्थापनको काम भइरहेको निर्देशक नेपालले जानकारी दिनुभएको छ। सशस्त्र प्रहरी बल नेपालका असही थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुर धामले जिल्ला अदालत महोत्तरीबाट भएको फैसला आंशिक उल्ट्याएको छ। उच्च अदालतका कायम मुकायम मुख्य न्यायाधीश टेक नारायण कुँवर र न्यायाधीश मुरारी बाबु श्रेष्ठको बुधबारको संयुक्त इजलासले दुई पूर्व सांसद सहित 6 पाँच वर्ष कैद, 3 जन्मकैद फैसला सुनाएको हो। जिल्ला अदालत महोत्तरीबाट जन्मकैदको सजाय पाएका निलम्बित लोसपा प्रदेश सांसद अभिराम शर्मा, जलेश्वर नगरपालिकाका पूर्व मेयर रामशंकर मिश्र तथा धर्मेन्द्र राय र सुरेश पाण्डेलाई 5 दरले कैद सजाय सुनाइएको हो। यी चारैजना फरार छन्। उनीहरूले विकमाथि प्रत्यक्ष रूपमा भौतिक आक्रमण गरेको वस्तुनिष्ठ प्रमाण नदेखिए पनि मुख्य प्रतिवादीहरूको बयान र घटनाको समग्र परिस्थिति अनुसार हत्या गराउने कार्यमा संलग्नता देखिएको ठहर गर्दै उच्चले 5 कैद सजाय सुनाएको हो। यसै गरी जिल्ला अदालतबाट सफाई पाएका एमाले पूर्व सांसद लक्ष्मी कोइरी महतो र पवन कापरलाई समेत उच्च अदालतले दोषी ठहर गर्दै जनै 5 कैदको सजाय सुनाएको छ। पेट्रोलियम पदार्थको कारोबार अत्यावश्यक सेवा अन्तर्गत पर्छ, जुन अवरुद्ध गर्न पाइँदैन। तर भाव घट्ने सूचना पाएपछि आलिगमबाट पेट्रोल डिजेल नउठाएका पेट्रोल पम्प सञ्चालकहरूले दिनभर हिजो पेट्रोल पम्प बन्द गरे। मूल्य घट्ने सूचना चुइएपछि मंगलबार देशभरका करिब 90% पम्पले आलिगमको डिपोबाट तेल उठाएका थिएनन्। त्यसको असर उपभोक्ताले खेप्नु पर्यो। कार्यालय समयमा डिपो खोलेर आलिगमले वितरण गरे पनि पम्पहरू पुग्न ढिला भएपछि सञ्चालकले तेल अभावमा पम्प नै बन्द गरे। पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष विश्वप्रसाद आर्यालले मूल्य घट्ने पूर्वानुमान हुँदा व्यवसायीले खरिद नगर्नु स्वाभाविक भएको तर्क गर्नुभयो। मलेसियामा हुने 19 मुनिको एसिसी महिला प्रिमियर कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ।
1: प्रतियोगिता यही असार 27 आउँदो साउन 2 हुनेछ। एसियाली क्रिकेट काउन्सिल एसिसीले T20 फर्म्याटमा हुने प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो। प्रतियोगिताको समूह एमा थाइल्याण्ड, म्यानमार र जापान छन्। समूह बीमा युएई, ओमन र भूटान छन्। समूह सीमा इण्डोनेसिया, मलेसिया र कुवेत छन्। समूह डीमा नेपाल, हङकङ, चीन, सिंगापुर र कतार छन्। हरेक समूहका शीर्ष 2 टोली क्वार्टर फाइनलमा पुग्नेछन्। प्रतियोगिताका शीर्ष 4 टोली एसिया कपका लागि छनौट हुनेछन्। एसिसी प्रिमियर कपका लागि नेपाल क्रिकेट संज्ञानले सोनी पाखरिनको कप्तानीमा 18 टोली घोषणा गरेको छ।
0: बागमती प्रदेश सरकारले प्रदेशका समस्याग्रस्त घोषणा गरिएका 5 सहकारीका साना बचतकर्तालाई बचत रकम फिर्ता गर्ने प्रक्रिया तत्काल शुरू गर्ने भएको छ। प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको उपस्थितिमा बसेको बागमती प्रदेशको क्षेत्रको वर्तमान अवस्था तथा समस्याग्रस्त सहकारी व्यवस्थापन सम्बन्धी उच्चस्तरीय बैठकले यस्तो निर्णय

0: बेल्जियम विरुद्धको अग्रता जोगाउन नसक्दा सेनेगल विश्वकपबाट बाहिरिएको छ। बेल्जियम फिफा विश्वकप 2026 को अन्तिम सोह्रमा प्रवेश गरेको छ। खेलको पहिलो हाफको 24 मिनटमा हवे डियराले गोल गर्दै सेनेगललाई शुरूआती अग्रता दिलाउनु भएको थियो। 51 मिनटमा इस्माइल सारले गोल गर्दै नतिजा 2-0 पुर्याउनु भयो। बेल्जियमका रुमेलो लुकाकोले खेलको 86 मिनटमा गोल फर्काउनु भयो। 89 मिनटमा योरी टेलम्यानले गोल गरेपछि नतिजा 2-2 को बराबरीमा पुग्यो। निर्धारित समय 2-2 को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो। अतिरिक्त समयको अन्तिम मिनटमा बेल्जियमले पेनल्टी पाउँदै अग्रता बनाउने अवसर पायो। सेनेगलका लामिन क्यामराले विपक्षी खेलाडीलाई डिबक्सभित्र लडाएपछि बेल्जियमले पेनाल्टी पाएको थियो, जसको सदुपयोग गर्दै युरीले गोल गर्नुभयो र बेल्जियमले 3-2 को रोमाञ्चक जित निकालेको छ। इङ्ल्यान्ड फिफा विश्वकप 2026 को अन्तिम सोह्रमा प्रवेश गरेको छ। एटलान्टा स्टेडियममा भएको राउन्ड अफ 32 अन्तर्गतको खेलमा डिआर कङ्गोलाई 2-1 पराजित गर्दै इङ्ल्यान्डले अन्तिम सोह्रको यात्रा तय गरेको हो। इङ्ल्यान्डको जितमा क्याप्टन ह्यारी केन नायक बन्नुभयो। त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्व सचिव तथा वरिष्ठ शहरी योजनाविद किशोर थापा नियुक्त हुनु भएको छ। प्रधानमन्त्री तथा त्रिविका कुलपति बालेन्द्र शाहले थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गरेको शिक्षा मन्त्री सस्मित पोखरेलको सचिवालयले जानकारी दिएको छ। नेपालकै पहिलो आधुनिक सुरुङ मार्ग नागढुङ्गा यही साउनदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। आयोजना निर्देशक सौजन्य नेपालका अनुसार सुरुङ मार्ग तयारी अवस्थामा छ। साउनदेखि सञ्चालन गर्न पूर्व तयारीका काम भइरहेका छन्। भौतिक पूर्वाधार निर्माणको काम सकिएको छ। सुरुङ मार्ग सञ्चालनका लागि आपतकालीन उद्धारका आवश्यक सामग्री तथा जनशक्ति व्यवस्थापन, सुरक्षा संयन्त्र, अग्नि नियन्त्रण लगायत प्रणाली व्यवस्थापनको काम भइरहेको निर्देशक नेपालले जानकारी दिनुभएको छ। सशस्त्र प्रहरी बल नेपालका असही थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरधामले जिल्ला अदालत महोत्तरीबाट भएको फैसला आंशिक उल्ट्याएको छ। उच्च अदालतका कायम मुकायम मुख्य न्यायाधीश टेक नारायण कुँवर र न्यायाधीश मुरारी बाबु श्रेष्ठको बुधबारको संयुक्त इजलासले दुई पूर्व सांसद सहित 6 जनालाई 5 वर्ष कैद, 3 जनालाई जन्मकैद फैसला सुनाएको हो। जिल्ला अदालत महोत्तरीबाट जन्मकैदको सजाय पाएका निलम्बित लोसपा प्रदेश सांसद अभिराम शर्मा, जलेश्वर नगरपालिकाका पूर्व मेयर रामशंकर मिश्र तथा धर्मेन्द्र राय र सुरेश पाण्डेलाई 5 वर्षका दरले कैद सजाय सुनाइएको हो। यी 4 जना फरार छन्। उनीहरूले विकमाथि प्रत्यक्ष रूपमा भौतिक आक्रमण गरेको वस्तुनिष्ठ प्रमाण नदेखिए पनि मुख्य प्रतिवादीहरूको बयान र घटनाको समग्र परिस्थिति अनुसार हत्या गराउने कार्यमा संलग्नता देखिएको ठहर गर्दै उच्चले 5 कैद सजाय सुनाएको हो। यसै गरी जिल्ला अदालतबाट सफाई पाएका एमाले पूर्व सांसद लक्ष्मी कोइरी महतो र पवन कापरलाई समेत उच्च अदालतले दोषी ठहर गर्दै जनही 5 वर्ष कैदको सजाय सुनाएको छ। पेट्रोलियम पदार्थको कारोबार अत्यावश्यक सेवा अन्तर्गत पर्छ, जुन अवरुद्ध गर्न पाइँदैन। तर भाव घट्ने सूचना पाएपछि आयल निगमबाट पेट्रोल डिजेल नउठाएका पेट्रोल पम्प सञ्चालकहरूले दिनभर हिजो पेट्रोल पम्प बन्द गरे। मूल्य घट्ने सूचना चुहिएपछि मंगलबार देशभरका करिब 90% पम्पले आयल निगमको डिपोबाट तेल उठाएका थिएनन्। त्यसको असर उपभोक्ताले खेप्नु पर्यो। कार्यालय समयमा डिपो खोलेर आयल निगमले वितरण गरे पनि पम्पहरू पुग्न ढिला भएपछि सञ्चालकले तेल अभावमा पम्प नै बन्द गरे। पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष विश्वप्रसाद आर्यालले मूल्य घट्ने पूर्वानुमान हुँदा व्यवसायीले खरिद नगर्नु स्वाभाविक भएको तर्क गर्नुभयो। मलेसियामा हुने 19 वर्ष मुनिको एसिसी महिला प्रिमियर कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ।
1: प्रतियोगिता यही असार 27 आउँदो साउन 2 गतेसम्म हुनेछ। एसियाली क्रिकेट काउन्सिल एसिसीले T20 फर्म्याटमा हुने प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो। प्रतियोगिताको समूह एमा थाइल्याण्ड, म्यानमार र जापान छन्। समूह बीमा युएई, ओमन र भूटान छन्। समूह सीमा इण्डोनेसिया, मलेसिया र कुवेत छन्। समूह डीमा नेपाल, हङकङ, चीन, सिंगापुर र कतार छन्। हरेक समूहका शीर्ष 2 टोली क्वार्टर फाइनलमा पुग्नेछन्। प्रतियोगिताका शीर्ष 4 टोली एसिया कपका लागि छनौट हुनेछन्। एसिसी प्रिमियर कपका लागि नेपाल क्रिकेट संज्ञानले सोनी पाखरिनको कप्तानीमा 18 सदस्यीय टोली घोषणा गरेको छ।
0: बागमती प्रदेश सरकारले प्रदेशका समस्याग्रस्त घोषणा गरिएका 5 सहकारीका साना बचतकर्तालाई बचत रकम फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गर्ने भएको छ। प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको उपस्थितिमा बसेको बागमती प्रदेशको क्षेत्रको वर्तमान अवस्था तथा समस्याग्रस्त सहकारी व्यवस्थापन सम्बन्धी उच्चस्तरीय बैठकले यस्तो अवस्था।
2: BFBS Gurkha Radio.

0: खाद्य तथा गुणस्तरीय वस्तु उत्पादन र बिक्री वितरण गर्ने उद्योगमाथि कड़ा कार्यवाही गरिने गृह मन्त्रालयको पछिल्लो चेतावनी सार्वजनिक भएको केही समयमै नेपालमा उत्पादित सेभेन अपको बोतलभित्र प्लास्टिक भेटिएको घटना बाहिर आएको छ। यो सँगै वरुण बेभरेज प्रणालीले उत्पादन गर्दै आएको पेय पदार्थको गुणस्तरमाथि पुनः गम्भीर प्रश्न उठेको छ। उपभोक्ताले बजारबाट खरिद गरेको सेभेन अपको सिलबन्दी बोतलभित्र प्लास्टिक देखिएपछि यो विषय अहिले सम्बन्धित निकायले ध्यानकर्षणको विषय भनेको जनाएको छ। यसअघि पनि यही कम्पनीका उत्पादन माउन्टेन ड्यू र पेप्सीमा किरा तथा अन्य बाह्य पदार्थ भेटिएको भन्दै सामाजिक सञ्जालदेखि संचार माध्यमसम्म चर्चा भएको थियो। पटक पटक यस्ता घटना दोहोरिएपछि कम्पनीको उत्पादन प्रक्रिया, गुणस्तर परीक्षण प्रणाली र उपभोक्ता प्रतिको जिम्मेवारीमाथि प्रश्न उठ्न थालेको छ। मुलुकमा विदेशी लगानी अपेक्षित रूपमा भित्रिन नसकेको स्वीकृति परियोजना समेत कार्ययोजनामा ढिलाइ भइरहेको र अन्तर्राष्ट्रिय लगानीको विश्वास घट्दै गएको अवस्थामा सरकारले अध्यागमन नीतिमै परिवर्तन गरेर लगानी आकर्षित गर्ने रणनीति अघि सारेको छ। त्यसका लागि अध्यागमन विभागले अध्यागमन ऐन संशोधनको मस्यौदा तयार गरी गृह मन्त्रालय र कानून तथा न्याय तथा संसदीय मामिला मन्त्रालयमा छलफलका लागि पठाएको छ। विभागले तयार पारेको मस्यौदा अनुसार नेपालमा कम्तीमा 5 करोड़ रूपियाँ विदेशी लगानी भित्र्याउने, विदेशी नागरिकलाई 5 वर्षसम्म निशुल्क बिजनेस भिजा उपलब्ध गराइने व्यवस्था प्रस्ताव गरिएको छ। 5 वर्षपछिको लगानीको अवस्था, व्यवसायको निरन्तरता तथा थप लगानीको सम्भावनालाई आधार बनाएर भिजाको अवधि थप गर्न सकिने व्यवस्था पनि प्रस्ताव गरिएको छ। सरकारको विश्वासले अध्यागमन प्रक्रिया सहज बनाउँदा नेपालमा लगानी गर्न इच्छुक विदेशी व्यवसायीलाई दीर्घकालीन स्थायित्वको अनुभूति हुने र त्यसले लगानीको वातावरण सुधार्न सहयोग पुग्ने विश्वास छ। उपत्यकामा सोमबारदेखि केही दिन गर्मी, फेरि वर्षात हुने गरेको थियो। बुधबार दिउँसो एकदम गर्मी बढेको थियो, तर दिउँसो केही बेर पानी परेपछि राहत भएको छ। मनसुनी वायुको प्रभावले देशभर वर्षा शुरू भएको छ। मंगलबारबाट देशभर मनसुन फैलिएको भोलिपल्ट बुधबारदेखि अधिकांश स्थानमा वर्षा भइरहेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै र कोशी प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भएको छ। उपत्यकामा एलनिनोको कारण दिउँसो हप्प गर्मी भएको भन्दै मौसमविद विभूति पोखरेलले नेपालमा यो वर्ष कम वर्षा हुने बताउनुभयो। मौसमविदले सीमित स्थानमा मात्र नभई देशैभरि कम वर्षा हुने भए तापनि यो साता देशका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको जनाएका छन्। नेपालको पहिलो सड़क सुरुङ मार्गका रूपमा निर्माण गरिएको नागढुङ्गा सुरुङ मार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याइने तयारी अन्तिम चरणमा पुगेको छ। बहुप्रतीक्षित राष्ट्रिय गौरवको यस वर्ष पूर्वाधार आयोजना सञ्चालन अघि आवश्यक सबै प्राविधिक परीक्षण तथा सुरक्षा व्यवस्थाको अन्तिम मूल्याङ्कन भइरहेको छ। सम्बन्धित निकायका अनुसार सुरुङ मार्गको सञ्चालनका लागि आवश्यक अधिकांश निर्माण तथा प्राविधिक कार्य सम्पन्न भइसकेका छन्। सञ्चालन पूर्व गरिएको प्राविधिक परीक्षण अन्तर्गत सुरुङभित्र प्रयोग हुने अपरेशनल तथा मेन्टेनेन्स सवारी साधनको परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ। परीक्षणका क्रममा नियमित निरीक्षण, मर्मत सम्भार, सरसफाई, आपतकालीन उद्धार, दुर्घटना व्यवस्थापन तथा सुरुङभित्र हुने सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक उपकरण र सवारी साधनको कार्य सम्पादन परीक्षण गरिएको थियो। सम्बन्धित प्राविधिक टोलीले सबै प्रणाली अपेक्षा अनुसार सञ्चालन भएको जनाएको छ। राष्ट्रिय सभाको बैठकमा समसामयिक राष्ट्रिय मुद्दा र जनसरकारका विषयमा छलफल भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले देशको परराष्ट्र नीति, सीमा सुरक्षा र खानी उत्खननका विषयमा सदनमा उठेका प्रश्नप्रति जवाफ दिनुभएको हो। संसदीय व्यवस्थामा संसदप्रति सरकार पूर्ण रूपमा जवाफदेही हुनुपर्ने विश्वव्यापी मान्यता छ, तर पछिल्लो समय सदनमा जनसरकारका विभिन्न विषयमा सांसदहरूले निरन्तर आवाज उठाउँदा पनि सरकार र सम्बन्धित मन्त्रीहरूले त्यसलाई व्यवस्था गरेको भन्दै राष्ट्रिय सभामा व्यापक असन्तुष्टि बढ्दै गएको थियो। सांसदहरूले उठाएका गम्भीर र संवेदनशील विषयमा समेत समयमै जवाफ नआएको भन्दै सभामा पटक पटक आवाज उठेपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बैठकमा सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको हो। अर्थ मन्त्रालयले गत कार्तिकमा जोखिमका आधारमा मात्रै कम्पनीहरूको पूर्ण कर परीक्षण फुल अडिट गर्ने नीति घोषणा गरे पनि त्यसअघि नै फुल अडिटका लागि छानिएका कम्पनीहरूको हकमा भने नयाँ नीति लागू नहुने आन्तरिक राजस्व विभागले जनाएको छ। फुल अडिटका लागि छानिएका पुराना फाइलहरू आगामी असोज मसान्तभित्रै टुङ्ग्याउने तयारी भएको सम्बन्धित कर अधिकारीले बताएका छन्। विभागले लामो समयदेखि थन्किएका र म्याद सकिन लागेका फाइलहरूको फर्सियोटलाई तीव्रता दिँदै असोजभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ कार्य सम्पादन गर्न कर कार्यालयलाई भनेको हो। विशेष गरी संशोधित कर निर्धारण गर्नुपर्ने 4 वर्ष म्याद समाप्त हुन लागेका करदाताका विवरण, बैंक तथा वित्तीय संस्था र ठूला करदाताको कर परीक्षण कार्यलाई प्राथमिकतामा राखिएको कर अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार यस वर्ष नयाँ फाइल समाप्त नभई पुराना इन्भेन्टरी घटाउने रणनीति लिइएको छ।
1: BFBS, Gorkha Radio Home.

र बिक्री वितरण गर्ने उद्योगमाथि कडा कार्यवाही गरिने गृह मन्त्रालयको पछिल्लो चेतावनी सार्वजनिक भएको केही समयमै नेपालमा उत्पादित सेभेन अपको बोतलभित्र प्लास्टिक भेटिएको घटना बाहिर आएको छ। यो सँगै वरुण बेभरेज प्रणालीले उत्पादन गर्दै आएको पेय पदार्थको गुणस्तरमाथि पुनः गम्भीर प्रश्न उठेको छ। उपभोक्ताले बजारबाट खरिद गरेको सेभेन अपको सिलबन्दी बोतलभित्र प्लास्टिक देखिएपछि यो विषय अहिले सम्बन्धित निकायले ध्यानकर्षणको विषय भनेको जनाएको छ। यसअघि पनि यही कम्पनीका उत्पादन माउन्टेन ड्यू र पेप्सीमा किरा तथा अन्य बाह्य पदार्थ भेटिएको भन्दै सामाजिक सञ्जालदेखि संचार माध्यमसम्म व्यापक चर्चा भएको थियो। पटक पटक यस्ता घटना दोहोरिएपछि कम्पनीको उत्पादन प्रक्रिया, गुणस्तर परीक्षण प्रणाली र उपभोक्ता प्रतिको जिम्मेवारीमाथि प्रश्न उठ्न थालेको छ। मुलुकमा विदेशी लगानी अपेक्षित रूपमा भित्रिन नसकेको स्वीकृति परियोजना समेत कार्ययोजनामा ढिलाइ भइरहेको र अन्तर्राष्ट्रिय लगानीको विश्वास घट्दै गएको अवस्थामा सरकारले अध्यागमन नीतिमै परिवर्तन गरेर लगानी आकर्षित गर्ने रणनीति अघि सारेको छ। त्यसका लागि अध्यागमन विभागले अध्यागमन ऐन संशोधनको मस्यौदा तयार गरी गृह मन्त्रालय र कानून तथा न्याय तथा संसदीय मामिला मन्त्रालयमा छलफलका लागि पठाएको छ। विभागले तयार पारेको मस्यौदा अनुसार नेपालमा कम्तीमा 5 करोड रूपियाँ विदेशी लगानी भित्र्याउने, विदेशी नागरिकलाई 5 वर्षसम्म निशुल्क बिजनेस भिजा उपलब्ध गराइने व्यवस्था प्रस्ताव गरिएको छ। 5 वर्षपछिको लगानीको अवस्था, व्यवसायको निरन्तरता तथा थप लगानीको सम्भावनालाई आधार बनाएर भिजाको अवधि थप गर्न सकिने व्यवस्था पनि प्रस्ताव गरिएको छ। सरकारको विश्वासले अध्यागमन प्रक्रिया सहज बनाउँदा नेपालमा लगानी गर्न इच्छुक विदेशी व्यवसायीलाई दीर्घकालीन स्थायित्वको अनुभूति हुने र त्यसले लगानीको वातावरण सुधार्न सहयोग पुग्ने विश्वास छ। उपत्यकामा सोमबारदेखि केही दिन गर्मी, फेरि वर्षात हुने गरेको थियो। बुधबार दिउँसो एकदम गर्मी बढेको थियो, तर दिउँसो केही बेर पानी परेपछि राहत भएको छ। मनसुनी वायुको प्रभावले देशभर वर्षा शुरू भएको छ। मंगलबारबाट देशभर मनसुन फैलिएको भोलिपल्ट बुधबारदेखि अधिकांश स्थानमा वर्षा भइरहेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै र कोशी प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षा भएको छ। उपत्यकामा एलनिनोको कारण दिउँसो हप्प गर्मी भएको भन्दै मौसमविद विभूति पोखरेलले नेपालमा यो वर्ष कम वर्षा हुने बताउनुभयो। मौसमविदले सीमित स्थानमा मात्र नभई देशैभरि कम वर्षा हुने भए तापनि यो साता देशका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको जनाएका छन्। नेपालको पहिलो सड़क सुरुङ मार्गका रूपमा निर्माण गरिएको नागढुङ्गा सुरुङ मार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याइने तयारी अन्तिम चरणमा पुगेको छ। बहुप्रतीक्षित राष्ट्रिय गौरवको यस वर्ष पूर्वाधार आयोजना सञ्चालन अघि आवश्यक सबै प्राविधिक परीक्षण तथा सुरक्षा व्यवस्थाको अन्तिम मूल्याङ्कन भइरहेको छ। सम्बन्धित निकायका अनुसार सुरुङ मार्गको सञ्चालनका लागि आवश्यक अधिकांश निर्माण तथा प्राविधिक कार्य सम्पन्न भइसकेका छन्। सञ्चालन पूर्व गरिएको प्राविधिक परीक्षण अन्तर्गत सुरुङभित्र प्रयोग हुने अपरेशनल तथा मेन्टेनेन्स सवारी साधनको परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ। परीक्षणका क्रममा नियमित निरीक्षण, मर्मत सम्भार, सरसफाई, आपतकालीन उद्धार, दुर्घटना व्यवस्थापन तथा सुरुङभित्र हुने सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक उपकरण र सवारी साधनको कार्य सम्पादन परीक्षण गरिएको थियो। सम्बन्धित प्राविधिक टोलीले सबै प्रणाली अपेक्षा अनुसार सञ्चालन भएको जनाएको छ। राष्ट्रिय सभाको बैठकमा समसामयिक राष्ट्रिय मुद्दा र जनसरकारका विषयमा छलफल भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले देशको परराष्ट्र नीति, सीमा सुरक्षा र खानी उत्खननका विषयमा सदनमा उठेका प्रश्नप्रति जवाफ दिनुभएको हो। संसदीय व्यवस्थामा संसदप्रति सरकार पूर्ण रूपमा जवाफदेही हुनुपर्ने विश्वव्यापी मान्यता छ, तर पछिल्लो समय सदनमा जनसरकारका विभिन्न विषयमा सांसदहरूले निरन्तर आवाज उठाउँदा पनि सरकार र सम्बन्धित मन्त्रीहरूले त्यसलाई व्यवस्था गरेको भन्दै राष्ट्रिय सभामा व्यापक असन्तुष्टि बढ्दै गएको थियो। सांसदहरूले उठाएका गम्भीर र संवेदनशील विषयमा समेत समयमै जवाफ नआएको भन्दै सभामा पटक पटक आवाज उठेपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बैठकमा सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको हो। अर्थ मन्त्रालयले गत कार्तिकमा जोखिमका आधारमा मात्रै कम्पनीहरूको पूर्ण कर परीक्षण फुल अडिट गर्ने नीति घोषणा गरे पनि त्यसअघि नै फुल अडिटका लागि छानिएका कम्पनीहरूको हकमा भने नयाँ नीति लागू नहुने आन्तरिक राजस्व विभागले जनाएको छ। फुल अडिटका लागि छानिएका पुराना फाइलहरू आगामी असोज मसान्तभित्रै टुङ्ग्याउने तयारी भएको सम्बन्धित कर अधिकारीले बताएका छन्। विभागले लामो समयदेखि थन्किएका र म्याद सकिन लागेका फाइलहरूको फर्सियोटलाई तीव्रता दिँदै असोजभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ कार्य सम्पादन गर्न कर कार्यालयलाई भनेको हो। विशेष गरी संशोधित कर निर्धारण गर्नुपर्ने 4 वर्षे म्याद समाप्त हुन लागेका करदाताका विवरण ब्याङ्क तथा वित्तीय संस्था र ठूला करदाताको कर परीक्षण कार्यालय प्राथमिकतामा राखिएको कर अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार यस वर्ष नयाँ

देशभरका 966 स्टार्टअप उद्यम परियोजना सहुलियतपूर्ण कर्जाका लागि सिफारिसमा परेका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा कार्यक्रम अन्तर्गत पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुलासम्मका 966 परियोजनालाई सहुलियतपूर्ण कर्जाका लागि सिफारिस गरेको हो। प्रतिष्ठानले सार्वजनिक गरेको सूचना अनुसार यी परियोजनाहरूले राष्ट्रिय वाणिज्य ब्याङ्क मार्फत 3% ब्याज दरमा 25 लाख रूपियाँसम्म कर्जा पाउनेछन्। प्रतिष्ठानका अनुसार गत वर्षको तुलनामा यस वर्ष झण्डै 3 गुणा

बढीले यो कर्जा पाउने भएका छन्। आर्थिक वर्ष 81-82 कर्जाका लागि सूचना प्रकाशित गरी प्रस्ताव संकलन गरे पनि वास्तविक कर्जा वितरणका लागि 1314 परियोजना प्रारम्भिक सूचीमा छानिएका थिए। आर्थिक वर्षमा अन्तिम चरणको प्रस्तुतिकरण र थप मूल्याङ्कनबाट 661 उद्यमी छानिएका थिए, जसमध्ये 356 जना उद्यमीले मात्रै कर्जा लिएका थिए। प्रतिष्ठानका अनुसार चालू आर्थिक वर्षमा स्टार्टअप कर्जाका लागि 5158 परियोजनाको प्रस्ताव परेको थियो। तीमध्ये 1298 परियोजनालाई प्रारम्भिक सूचीमा समावेश गरिएको थियो। प्रारम्भिक छनौटमा परेका प्रस्तावकहरूलाई विराटनगर, जनकपुर, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र धनगढ़ीमा प्रस्तुतिकरणका लागि बोलाइएको थियो। सोक्रममा 1156 परियोजना प्रस्तावकले प्रस्तुतिकरण गरेका थिए। प्रस्तुतिकरणमा सहभागी भएका परियोजनाहरूको मूल्याङ्कन गर्न प्रतिष्ठानले बहुआयामिक मापदण्ड अपनाएको छ। परियोजनाको फोटो, भिडियो, वित्त विवरण, प्रस्तुतिकरण र प्रश्नोत्तरलाई आधार मानि मूल्याङ्कन समितिले मूल्याङ्कन गरेको थियो। त्यसपछि मूल्याङ्कन समितिको औसत अङ्कभार र ब्याङ्कको क्रेडिट अपराइजल गरी प्राप्त भएको अङ्कभार जोडी कुल अङ्कभार निकालिएको थियो। कुल अङ्कभारको आधारमा कम्तीमा 50% अङ्क प्राप्त गर्ने प्रस्तावकको प्राथमिकताका आधारमा अन्तिम छनौट गरिएको हो। हरित जलवायु कोष GCF बोर्डको 45 बैठकले नेपालमा जलवायु उत्थानशीलताका लागि 8.5 मिलियन अमेरिकी डलर अनुदानको वित्तीय प्रस्ताव स्वीकृत गरेको छ। बोर्डले कर्णाली प्रदेशमा जीविकोपार्जनका अवसर तथा स्थानीय क्षमता अभिवृद्धि मार्फत वनमा निर्भर समुदायको जलवायु उत्थानशीलता निर्माण शीर्षकको वित्तीय प्रस्ताव स्वीकृत गरेको हो। यसले नेपालको जलवायु वित्त यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थपेको छ। यो परियोजना राष्ट्रिय प्रकृति संरक्षण कोषले जीसीएफको प्रत्यक्ष पहुँच प्राप्त निकायका रूपमा सरलीकृत स्वीकृति प्रक्रिया अन्तर्गत विकास गरेको हो। कुल 9.2 मिलियन अमेरिकी डलर लगानी रहेको 4 वर्षे पहलमा जीसीएफबाट 8.5 मिलियन अमेरिकी डलर अनुदान समावेश छ। यो परियोजनाले नेपालको जलवायु परिवर्तनप्रति सबैभन्दा संवेदनशील प्रदेशहरूमध्ये कर्णाली प्रदेशमा परिस्थितिकीय प्रणालीको सहनशीलता, जलवायु सहनशीलता, जीविकोपार्जन तथा संस्थागत क्षमता सुदृढ गर्नेछ। नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडामा जोडिने फ्यूल सरचार्ज समायोजन गरी नयाँ दर कायम गरेको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रति लिटर 40 रूपियाँ कटौती गरेसँगै प्राधिकरणले समायोजन गरेको हो। प्राधिकरणले सबै वायु सेवा कम्पनीलाई पत्र लेखी यसबारे जानकारी गराएको छ र घटेको भाडा दर बुधबारदेखि नै लागू भएको बताएको छ। नयाँ दर अनुसार विभिन्न रूटमा फ्यूल सरचार्ज अधिकतम 2335 रूपियाँसम्म घटेको छ। नेपालगंज भद्रपुर रूटमा फ्यूल सरचार्ज 15725 घटेर 13390 रूपियाँ भएको छ भने काठमाडौँ धनगढ़ी रूटमा 11885 घटेर 10120 रूपियाँ कायम भएको छ। काठमाडौँ सुर्खेत रूटमा 9295 घटेर 7915 रूपियाँ र काठमाडौँ माउन्टेन फ्लाइटमा 9235 घटेर 7860 रूपियाँ फ्यूल सरचार्ज कायम गरिएको प्राधिकरणले जनाएको छ। फ्यूल सरचार्जमा अन्य शीर्षक थप गरी कुल हवाई भाडा तय हुने भएकाले वायु सेवा कम्पनीले प्राधिकरणले तोकेको अधिकतम भाडा दरभन्दा बढी शुल्क लिन नपाउने प्राधिकरणले कानूनी व्यवस्था गरेको छ। नेपाल राष्ट्र ब्याङ्क आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा जुटेको छ। चालू आर्थिक वर्षका लागि गत वर्ष गवर्नर विश्वनाथ पौडेलले असार 27 मौद्रिक नीति सार्वजनिक गर्नुभएको थियो। गवर्नर पौडेलले नयाँ आर्थिक वर्ष शुरू हुनु अगावै मौद्रिक नीति ल्याउनुपर्ने भन्दै असार अन्तिममा सार्वजनिक गर्नुभएको थियो। यो वर्ष पनि असारमै मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र ब्याङ्क जुटेको छ। गवर्नर पौडेल नेपाल आएपछि जुलाई 9 भूटान भ्रमणमा निस्कने कार्यक्रम छ। उहाँ बैंक फॉर इंटरनेशनल सेटलमेंट्स को वार्षिक बैठक में सहभागिता का लागि जादै हुनुहुन्छ। यही दुवै कार्यक्रम गवर्नर का लागि महत्वपूर्ण हो। यो कारण पौडेल विदेश जाँदा मौद्रिक नीति को तयारी में अवरोध नहोस् भनेर डेप्युटी गवर्नर किरण पण्डितलाई कायम गवर्नर अवस्था। अहिलेसम्मका खबर यति नै। नमस्कार।

देशभरका 966 स्टार्टअप उद्यम परियोजना सहुलियतपूर्ण कर्जाका लागि सिफारिसमा परेका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा कार्यक्रम अन्तर्गत पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुलासम्मका 966 परियोजनालाई सहुलियतपूर्ण कर्जाका लागि सिफारिस गरेको हो। प्रतिष्ठानले सार्वजनिक गरेको सूचना अनुसार यी परियोजनाहरूले राष्ट्रिय वाणिज्य ब्याङ्क मार्फत 3% ब्याज दरमा 25 लाख रूपियाँसम्म कर्जा पाउनेछन्। प्रतिष्ठानका अनुसार गत वर्षको तुलनामा यस वर्ष झण्डै 3 गुणा बढ़ीले यो कर्जा पाउने भएका छन्। आर्थिक वर्ष 81-82 कर्जाका लागि सूचना प्रकाशित गरी प्रस्ताव संकलन गरे पनि वास्तविक कर्जा वितरणका लागि 1314 परियोजना प्रारम्भिक सूचीमा छानिएका थिए। आर्थिक वर्षमा अन्तिम चरणको प्रस्तुतिकरण र थप मूल्याङ्कनबाट 661 उद्यमी छानिएका थिए, जसमध्ये 356 जना उद्यमीले मात्रै कर्जा लिएका थिए। प्रतिष्ठानका अनुसार चालू आर्थिक वर्षमा स्टार्टअप कर्जाका लागि 5158 परियोजनाको प्रस्ताव परेको थियो। तीमध्ये 1298 परियोजनालाई प्रारम्भिक सूचीमा समावेश गरिएको थियो। प्रारम्भिक छनौटमा परेका प्रस्तावकहरूलाई विराटनगर, जनकपुर, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र धनगढ़ीमा प्रस्तुतिकरणका लागि बोलाइएको थियो।

1156 वटा परियोजना प्रस्तावकले प्रस्तुतिकरण गरेका थिए। प्रस्तुतिकरणमा सहभागी भएका परियोजनाहरूको मूल्याङ्कन गर्न प्रतिष्ठानले बहुआयामिक मापदण्ड अपनाएको छ। परियोजनाको फोटो, भिडियो, वित्त विवरण, प्रस्तुतिकरण र प्रश्नोत्तरलाई आधार मानि मूल्याङ्कन समितिले मूल्याङ्कन गरेको थियो। त्यसपछि मूल्याङ्कन समितिको औसत अङ्कभार र ब्याङ्कको क्रेडिट अपराइजल गरी प्राप्त भएको अङ्कभार जोडी कुल अङ्कभार निकालिएको थियो। कुल अङ्कभारको आधारमा कम्तीमा 50% अङ्क प्राप्त गर्ने प्रस्तावकको प्राथमिकताका आधारमा अन्तिम छनौट गरिएको हो। हरित जलवायु कोष GCF बोर्डको 45 बैठकले नेपालमा जलवायु उत्थानशीलताका लागि 8.5 मिलियन अमेरिकी डलर अनुदानको वित्तीय प्रस्ताव स्वीकृत गरेको छ। बोर्डले कर्णाली प्रदेशमा जीविकोपार्जनका अवसर तथा स्थानीय क्षमता अभिवृद्धि मार्फत वनमा निर्भर समुदायको जलवायु उत्थानशीलता निर्माण शीर्षकको वित्तीय प्रस्ताव स्वीकृत गरेको हो। यसले नेपालको जलवायु वित्त यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थपेको छ। यो परियोजना राष्ट्रिय प्रकृति संरक्षण कोषले जीसीएफको प्रत्यक्ष पहुँच प्राप्त निकायका रूपमा सरलीकृत स्वीकृति प्रक्रिया अन्तर्गत विकास गरेको हो। कुल 9.2 मिलियन अमेरिकी डलर लगानी रहेको 4 वर्षे पहलमा जीसीएफबाट 8.5 मिलियन अमेरिकी डलर अनुदान समावेश छ। यो परियोजनाले नेपालको जलवायु परिवर्तनप्रति सबैभन्दा संवेदनशील प्रदेशहरूमध्ये कर्णाली प्रदेशमा परिस्थितिकीय प्रणालीको सहनशीलता, जलवायु सहनशीलता, जीविकोपार्जन तथा संस्थागत क्षमता सुदृढ गर्नेछ। नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडामा जोडिने फ्यूल सरचार्ज समायोजन गरी नयाँ दर कायम गरेको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रति लिटर 40 रूपियाँ कटौती गरेसँगै प्राधिकरणले समायोजन गरेको हो। प्राधिकरणले सबै वायु सेवा कम्पनीलाई पत्र लेखी यसबारे जानकारी गराएको छ र घटेको भाडा दर बुधबारदेखि नै लागू भएको बताएको छ। नयाँ दर अनुसार विभिन्न रूटमा फ्यूल सरचार्ज अधिकतम 2,335 रूपियाँसम्म घटेको छ। नेपालगंज भद्रपुर रूटमा फ्यूल सरचार्ज 15,725 घटेर 13,390 रूपियाँ भएको छ भने काठमाडौँ धनगढ़ी रूटमा 11,885 घटेर 10,120 रूपियाँ कायम भएको छ। काठमाडौँ सुर्खेत रूटमा 9,295 घटेर 7,915 रूपियाँ र काठमाडौँ माउन्टेन फ्लाइटमा 9,235 घटेर 7,860 रूपियाँ फ्यूल सरचार्ज कायम गरिएको प्राधिकरणले जनाएको छ। फ्यूल सरचार्जमा अन्य शीर्षक थप गरी कुल हवाई भाडा तय हुने भएकाले वायु सेवा कम्पनीले प्राधिकरणले तोकेको अधिकतम भाडा दरभन्दा बढी शुल्क लिन नपाउने प्राधिकरणले कानूनी व्यवस्था गरेको छ। नेपाल राष्ट्र ब्याङ्क आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा जुटेको छ। चालू आर्थिक वर्षका लागि गत वर्ष गवर्नर विश्वनाथ पौडेलले असार 27 मौद्रिक नीति सार्वजनिक गर्नुभएको थियो। गवर्नर पौडेलले नयाँ आर्थिक वर्ष शुरू हुनु अगावै मौद्रिक नीति ल्याउनु पर्ने भन्दै असार अन्तिममा सार्वजनिक गर्नुभएको थियो। यो वर्ष पनि असारमै मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र ब्याङ्क जुटेको छ। गवर्नर पौडेल नेपाल आएपछि जुलाई 9 भूटान भ्रमणमा निस्कने कार्यक्रम छ। उहाँ बैंक फर इन्टरनेशनल सेटलमेन्ट्सको वार्षिक बैठकमा सहभागिताका लागि जाँदै हुनुहुन्छ। यही दुवै कार्यक्रम गवर्नरका लागि महत्वपूर्ण हो। यो कारण पौडेल विदेश जाँदा मौद्रिक नीतिको तयारीमा अवरोध नहोस् भनेर डेप्युटी गवर्नर किरण पण्डितलाई कायम मुकायम गवर्नरको जिम्मा दिइएको छ।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

ट्राफिक प्रहरीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारवाही गरेको छ। मुख्यमन्त्री शाहले बिना हेलमेट आफ्नो निवास परिसरमा मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। हेलमेट नलगाई सवारी चलाएको कसुरमा ट्राफिकले मुख्यमन्त्री निवासमै पुगेर जरिवाना तिराएको हो। 500 रुपियाँ जरिवाना तिरेपछि सञ्चारकर्मीसँग बोल्दै मुख्यमन्त्री शाहले ट्राफिक नियम उल्लङ्घन गरेको स्वीकार गर्दै कानूनले व्यवस्था गरे अनुसार सबैले कारवाही भोग्नुपर्ने बताउनुभयो। उहाँले ट्राफिक नियमको पालना गर्न सबैलाई आग्रह पनि गर्नुभएको छ। मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनाले मुख्यमन्त्री शाहले बिना हेलमेट बाइक चलाएको भिडियो टिकटकमा पोस्ट गर्नुभएको थियो। त्यसपछि टिकटक प्रयोगकर्ताले नेपाल प्रहरीलाई मेन्सन गर्दै कारवाहीको माग गरेका थिए। यसअघि ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा सांसद हर्क साम्पाङलाई कारवाही गरेको थियो। गुल्मीको कालीगण्डकी गाउँपालिकामा रासायनिक मल वितरणमा कालोबजारी भएको पाइएको छ। जिल्लामा रहेको नव प्रगतिशील सहकारी संस्थाका सचिव प्रेमनारायण पाण्डेले सरकारको अनुदानमा लिएको रासायनिक मल सहकारी मार्फत नभएर निजी पसल मार्फत बढी मूल्यमा बिक्री गरेको पाइएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक मल वितरणमा हुने अनियमितता रोक्न सञ्चालनमा ल्याएको गुनासो हटलाइन नम्बरमा प्राप्त सूचनाका आधारमा स्थानीय प्रशासनले छापा मार्दा रासायनिक मल वितरणमा अनियमितता भएको फेला परेको हो। सहकारी कृषि सामग्री कम्पनी लिमिटेड भैरवबाट असार 15 गते भएको सम्झौता अनुसार 535 बोरा युरिया र 171 बोरा डिएपी मल ल्याउनु पर्ने थियो। हालसम्म 601 बोरा मल लैसकेको र 105 बोरा युरिया आउन बाँकी रहेको दावी गरिएको थियो। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिट सुनवाई गर्न सर्वोच्च अदालतमा आजका लागि पेशी तोकिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको हिरासतमा राखिएका पौडेलको रिट सुनवाईका लागि

0: न्यायाधीश द्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको इजलास तोकिएको छ। यसअघि अस्ति मङ्गलबार न्यायाधीश टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको इजलासमा पौडेलको रिट सुनवाई भएको थियो। यो इजलासले व्यापारी दीपक भट्ट र सुलभ अग्रवाल लगायत विरुद्धको सम्पत्ति शुद्धिकरण, बैंकिङ कसुर, धितोपत्र सम्बन्धी कसुर, बीमा सम्बन्धी कसुरका मुद्दाका फाइल मगाएको थियो। यसअघि असार 11 गते सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विपक्षीका नाममा कारण देखाउन आदेश दिएको थियो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले एमाले उपाध्यक्ष पौडेललाई असार 8 गते सुर्खेतबाट पक्राउ गरेको हो। सरकारले साउन 1 गतेदेखि काठमाडौँ उपत्यकामा पहिलो चरणमा 8 ब्लू बस सेवा सञ्चालन गर्ने भएको छ। सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निशुल्क बस सेवा सञ्चालन गर्ने तयारी थियो। पहिलो 100 दिनमा 25 बस सञ्चालन गरिने पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलले जानकारी दिनुभएको छ। बस सेवा सञ्चालनका लागि साझा यातायातले अर्थ मन्त्रालयमा राय सुझावका लागि पत्राचार गरेको छ। मन्त्रालयबाट सहमति प्राप्त भएपछि पहिलो चरणमा साउन 1 गतेदेखि बस सेवा सञ्चालन गरिनेछ। प्रारम्भिक चरणमा लगनखेल बुढा निलकण्ठ रुटमा 2 र थानकोट नागढुङ्गा विमानस्थल रुटमा 2 बस चलाइनेछ। चक्रपथ रिङ रोड क्षेत्रमा 4 बस चलाइनेछ, जसमध्ये 2 क्लकवाइज र 2 एन्टी क्लकवाइज दिशामा सञ्चालन हुने मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद बैठक बोलाउनु भएको छ। आज दिउँसो 2 बस्ने गरी प्रधानमन्त्रीबाट मन्त्री परिषद बैठक आह्वान भएको शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको हो। लुम्बिनी प्रदेशमा देशकै सबभन्दा बढी गिद्ध पाइन्छ। अधिकांश गिद्धका प्रजाति लोपोन्मुख र अति लोप हुने अवस्थामा पुग्न थालेपछि संरक्षणमा स्थानीयमा बढेको चासोले गिद्ध संरक्षणमा टेवा पुर्याएको छ। नेपालगंजबाट दिलबहादुर केसी।
1: लुम्बिनी प्रदेशका दाङ, अर्घाखाँची, प्युठान लगायतका जिल्लामा गिद्ध संरक्षणका लागि सुरक्षित आहार केन्द्र, जनचेतनामूलक कार्यक्रम तथा वासस्थान संरक्षणका अभियान सञ्चालन भइरहेका छन्। गिद्ध संरक्षणमा स्थानीय वासीको पनि चासो बढ्न थालेको देखिन्छ।
2: गिद्धलाई बचाउनुपर्छ, गिद्धलाई संरक्षण गर्नुपर्छ। हाम्रा छोरा नातिका पाला पनि हाम्रा छोरा नातिले गिद्ध भन्ने चिज कस्तो हुन्थ्यो भन्ने दिन
3: नआओस्।
1: गिद्धको संरक्षण एउटा चराको संरक्षण मात्र नभई सम्पूर्ण पर्यावरण र मानव स्वास्थ्यसँग जोडिएको विषय भएकाले गिद्ध संरक्षणमा समुदाय, स्थानीय सरकार र सरकारवाला सबै पक्षको निरन्तर सहकार्य आवश्यक रहेको डिभिजन वन कार्यालय दाङका प्रमुख खिमबहादुर ओलीको भनाइ छ। वासस्थानको व्यवस्थापन, विषादयुक्त आहारमा कमी र गिद्ध संरक्षणमा समुदायको सहभागिता बढ्दै गएकाले गिद्धको संख्या बढ्दै गएको संरक्षण कर्मी भूपाल नेपाली बताउनुहुन्छ।
4: लुम्बिनी प्रदेशमा गिद्धको संख्या चाहिँ अन्य प्रदेशभन्दा अगाडि नै छ। विशेष गरेर दाङ चाहिँ गिद्धको एउटा वासस्थानको हिसाबले अगाडि छ।
0: अवस्था अहिले समग्र खबर यति नै।

0: लुम्बिनी प्रदेशमा देशकै सबभन्दा बढी गिद्ध पाइन्छ। अधिकांश गिद्धका प्रजाति लोपोन्मुख वा अति लोपोन्मुख अवस्थामा पुग्न थालेपछि यसको संरक्षणमा स्थानीयमा बढेको चासोले गिद्ध संरक्षणमा टेवा पुर्याइरहेको छ। नेपालगञ्जबाट दिलबहादुर केसीको रिपोर्ट।
1: लुम्बिनी प्रदेशका दाङ, अर्घाखाँची, प्युठान लगायतका जिल्लामा गिद्ध संरक्षणका लागि सुरक्षित आहार केन्द्र, जनचेतनामूलक कार्यक्रम तथा वासस्थान संरक्षणका अभियान सञ्चालन भइरहेका छन्। गिद्ध संरक्षणमा स्थानीय वासीको पनि चासो बढ्न थालेको देखिन्छ। गिद्धको संरक्षण एउटा चराको संरक्षण मात्र नभई सम्पूर्ण पर्यावरण र मानव स्वास्थ्यसँग जोडिएको विषय भएकाले गिद्ध संरक्षणमा समुदाय, स्थानीय सरकार र सरकारवाला सबै पक्षको निरन्तर सहकार्य आवश्यक रहेको डिभिजन वन कार्यालय दाङका प्रमुख खिमबहादुर ओलीको भनाइ छ। वासस्थानको व्यवस्थापन, विषादयुक्त आहारमा कमी र गिद्ध संरक्षणमा समुदायको सहभागिता बढ्दै गएकाले गिद्धको संख्या बढ्दै गएको संरक्षण कर्मी भूपाल नेपाली बताउनुहुन्छ।
2: लुम्बिनी प्रदेशमा गिद्धको संख्या चाहिँ अन्य प्रदेशभन्दा अगाडि नै छ। विशेष गरेर दाङ चाहिँ गिद्धको एउटा वासस्थानको हिसाबले अगाडि छ।
1: प्राकृतिक वातावरण सफा राख्न महत्वपूर्ण भूमिका खेल्ने गिद्धले मृत जनावरलाई छिट्टै व्यवस्थापन गरी रोग फैलिनबाट समेत जोगाउने गर्छ। त्यो सँगै पारिस्थितिक सन्तुलन कायम राख्न गिद्धको भूमिका महत्वपूर्ण हुने विज्ञहरू बताउँछन्।
0: मेटा स्वामित्वको वाट्सएपले प्रयोगकर्तालाई फोन नम्बर नदेखाइकनै सम्पर्क गर्न सकिने नयाँ युजर नेम सुविधा ल्याउने भएको छ।
3: कम्पनीका अनुसार यो सुविधा आगामी महिना चरणबद्ध रूपमा विश्वभरका प्रयोगकर्तासम्म पुग्नेछ। अहिले प्रयोगकर्ताले आफूलाई मनपर्ने युजर नेम पहिले नै सुरक्षित गर्न सक्नेछन्। यो सुविधा पूर्ण रूपमा लागू भएपछि प्रयोगमा आउनेछ। वाट्सएपले आफ्नो आधिकारिक ब्लगमा यो अपडेट प्रयोगकर्ताको गोपनीयता बढाउने उद्देश्यले ल्याइएको जनाएको छ। विशेष गरी अपरिचित व्यक्ति, ठूला ग्रुप च्याट तथा व्यवसायसँगको संवादमा अब फोन नम्बर देखिने छैन। सुरक्षालाई ध्यानमा राख्दै कम्पनीले युजर नेम की नामक अतिरिक्त सुरक्षा प्रणाली पनि ल्याउने भएको छ। यसका लागि कसैलाई सम्पर्क गर्न युजर नेम मात्र नभई थप कोड पनि आवश्यक पर्नेछ। त्यस्तै युजर नेम प्रणालीमा सार्वजनिक डिरेक्टरी वा सर्च सुझाव नहुने भएकाले अनावश्यक मेसेज आउने जोखिम घट्ने कम्पनीको दावी छ। कम्पनीका अनुसार 35 अक्षरसम्मको युजर नेम राख्न सकिनेछ, जसमा अक्षर, संख्या, डट र अन्डरस्कोर प्रयोग गर्न सकिन्छ। प्रयोगकर्ताले चाहेको बेला युजर नेम परिवर्तन गर्न वा

0: हटाउन पनि सक्नेछन्।
1: प्रतिनिधि सभा बैठकको प्रत्यक्ष प्रसारण अवरुद्ध भएको छ। आज बिहानदेखि संसदमा इन्टरनेट सेवा अवरुद्ध भएपछि बैठकको प्रत्यक्ष प्रसारण हुन नसकेको हो। सिंहदरबारको संघीय संसद भवनमा बैठक नियमित चलिरहे पनि इन्टरनेटमा समस्या आएपछि लाइभ स्ट्रिमिङ रोकिएको संसद सचिवालयले जनाएको छ। इन्टरनेट मर्मतको काम भइरहेको पनि सचिवालयले जानकारी दिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ट्राफिक प्रहरीले 500 रूपियाँ डाँडेको छ। सवारी नियम उल्लंघन गरेको अभियोगमा ट्राफिकले मुख्यमन्त्री शाहलाई जरिवाना तिराएको हो। मुख्यमन्त्री शाहले हेलमेट नलगाइकन आफ्नै निवास परिसरमा मोटरसाइकल चलाएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले नेपाल प्रहरीलाई मेन्सन गर्दै कार्यवाहीको माग गरेका थिए। हेलमेट नलगाई बाइक चलाएको कसुरमा ट्राफिकले मुख्यमन्त्री निवासमै पुगेर जरिवाना तिराएको हो। ट्राफिकलाई 500 रूपियाँ जरिवाना तिरेपछि मुख्यमन्त्री शाहले कानूनले व्यवस्था गरे अनुसार सबैले कार्यवाही भोग्नुपर्ने बताउनु भएको छ। उहाँले ट्राफिक नियमको पालना गर्न सबैलाई आग्रह पनि गर्नुभएको छ। मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले नै उहाँले बिना हेलमेट बाइक चलाएको भिडियो टिकटकमा राखिदिनु भएको थियो। ट्राफिक नियम उल्लंघन गरेको आरोपमा यसअघि सांसद हरकर साम्पाङलाई पनि कार्यवाही गरिएको थियो। प्रतिबन्धित गाँजा खेती धनकुटाका किसानका लागि गल्पासो बन्न थालेको छ। गोपाल बराइलीको रिपोर्ट।
2: धनकुटा कोशी पहाड जिल्लामा धेरै प्रतिबन्धित गाँजा उत्पादन हुने जिल्लामा पर्छ। पछिल्लो समय प्रहरीले धनकुटाका विभिन्न स्थानहरूबाट गाँजा तस्करीमा संलग्नहरूलाई पक्राउ पनि गरिरहेको छ। पछिल्लो समय धनकुटा कारागारमा पनि प्रतिबन्धित लागू औषध गाँजा औषध प्रसारमा संलग्न थुनामा छन्। धनकुटामा 2036 सालबाट सुरु भएको गाँजा खेती हाल आएर किसानका लागि गल्पासो बन्न थालेको छ। प्रहरीका अनुसार चालु आर्थिक वर्ष 2082-83 असार 15 गतेसम्म लागू औषध सम्बन्धी 36 मुद्दा दर्ता भएका छन्। ती मुद्दामा 57 पक्राउ परेका छन्। यस अवधिमा 1775 किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
1: प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरेर स्क्यान नगर्न निर्देशन दिएको छ। कार्यालयले परिपत्र जारी गर्दै तिनै तहका सरकारलाई यस्तो निर्देशन दिएको हो।
3: अवस्था अहिलेसम्म यति नै। पीएफबीएस गोर्खा रेडियो हो।

सुर्खेतबाट कालीकोटतिर जाँदै गरेको माइक्रो गाडी कर्णालीमा खसेको छ। कर्णालीमा दर्ता भएको फोर्स गाडी कर्णाली राजमार्गमा पनि दैलेखको चामुण्डा विद्रा सैनी सातको साङ्गेतरा क्षेत्रबाट कर्णालीमा खसेको हो। सुर्खेत पञ्चपुरी आठका तुलाराम सुविदीले चलाएको गाडी दुर्घटनामा परेको हो। सड़कबाट करिब 400 मिटर तल खसेको गाडी कर्णालीमा डुबेको खबर छ। घटनास्थलबाट एकजनालाई अचेत अवस्थामा उद्धार गरिएको दैलेख प्रहरीका सूचना अधिकारी लक्ष्मण पच भैयाले जानकारी दिनुभएको छ। गाडीमा कतिजना थिए भन्ने पनि खुल्न बाँकी छ। घटनास्थलमा 35 जना प्रहरी टोली खटिएको सूचना अधिकारी पच भैयाले जानकारी दिनुभयो। बिहान 11:30 बजे बस खसेको सूचना पाएपछि प्रहरी टोली खटिएको उहाँको भनाइ छ। घटनास्थल प्रहरी चौकी पाल्तडाबाट करिब 3 किलोमिटर उत्तर र जिल्ला प्रहरी कार्यालयबाट करिब 50 किलोमिटर पश्चिममा पर्ने पनि पच भैयाले जानकारी दिनुभएको छ। घटनाबारे थप जानकारी आउन बाँकी छ। जुम्लाको हिमा गाउँपालिका 2 को छोटा खर्सु भन्ने लेकमा चट्याङ पर्दा 1 जनाको ज्यान गएको छ। 2 जना घाइते भएका छन्। गोठका केही खसी बाख्रा पनि मरेको खबर छ। गएको साँझ एनसेल टावर नजिकै चट्याङ पर्दा हिमा 2 ओदी गाउँका रवि रावतको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। चट्याङ लागेर स्थानीय बल रोकाया र जगत रोकाया घाइते हुनुभएको र 15 वटा जति भेडा पनि मरेको खबर छ। उता चन्दननाथ 10 को सिद्धिगढे सामुदायिक वनमा परेको चट्याङले 5 जना किसानका 12 वटा खसी बाख्रा मरेको प्रहरीले जनाएको छ। नेपाल रेड क्रस सोसाइटीले कुनै पनि दलसँग आबद्ध व्यक्तिलाई संस्था छाड्न आग्रह गरेको छ। रेड क्रसमा आबद्ध स्वयंसेवक र कर्मचारीले रेड क्रसको सिद्धान्त र मूल्य मान्यता अनुकूल व्यवहार गरेको सुनिश्चित गर्न दलको सदस्यलाई संस्था छाड्न भनेको हो। संस्थाको विधानमा नै दल र भातृ संगठनको सक्रिय राजनीतिमा संलग्नहरू नेपाल रेड क्रस सोसाइटीका कुनै पनि तहका समिति आयोग र उपसमितिमा सदस्य तथा पदाधिकारी बन्न नपाउने भन्दै सोसाइटीले विधानको यो व्यवस्था विपरीत दोहोरो भूमिकामा रहेको पाइएमा कार्यवाही हुने चेतावनी समेत दिएको छ। सोसाइटीले संस्थामा आबद्ध व्यक्ति कुनै दलमा आबद्ध भएको जानकारी पाएमा जानकारी दिन पनि अनुरोध गरेको छ। चितवनको इच्छा कामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि कार्यकक्षमै हातपात भएको छ। आज बिहान निर्माण व्यवसायी किङ फिसर कन्स्ट्रक्सनका संचालक लाल बहादुर तामाङ सहितको 6 जनाको समूहले हातपात गरेको गाउँपालिकाले जनाएको छ। घाइते प्रशासकीय अधिकृत बस्नेतको टाउको मुख नाक र शरीरका अन्य भागमा चोट लागेको गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालले जानकारी दिनुभएको छ। घटनापछि गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरूले सुरक्षाको माग गर्दै कामकाज ठप्प पारेका छन्। उनीहरूले सामूहिक विज्ञप्ति जारी गर्दै दोषी उप कडा कार्यवाही नगरेसम्म काममा नफर्कने बताएका छन्। गाउँपालिकाले बैंक ग्यारेन्टी मागेको विषयमा निर्माण कम्पनी र कार्यालय बीच विवाद भएको थियो। कम्पनीले गाउँपालिका विरूद्ध आदेश जारी गर्न माग गर्दै अदालतमा निवेदन दिए पनि चितवन अदालतले हिजो मात्र

0: आदेश दिन अस्वीकार गरेको थियो। घटनामा संलग्नको खोजी भइरहेको चितवन प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई ट्राफिक प्रहरीले 500 रुपियाँ डाँडेको छ।
1: सवारी नियम उल्लंघन गरेको अभियोगमा ट्राफिकले मुख्यमन्त्री शाहलाई जरिवाना तिराएको हो। मुख्यमन्त्री शाहले हेलमेट नलगाइकन आफ्नै निवास परिसरमा मोटरसाइकल चलाएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले नेपाल प्रहरीलाई मेन्सन गर्दै कार्यवाहीको माग गरेका थिए। हेलमेट नलगाई बाइक चलाएको कसुरमा ट्राफिकले मुख्यमन्त्री निवासमै पुगेर जरिवाना तिराएको हो। ट्राफिकलाई 500 रुपियाँ जरिवाना तिरेपछि मुख्यमन्त्री शाहले कानूनले व्यवस्था गरे अनुसार सबैले कार्यवाही भोग्नुपर्ने बताउनु भएको छ। उहाँले ट्राफिक नियमको पालना गर्न सबैलाई आग्रह पनि गर्नुभएको छ। मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले नै उहाँले बिना हेलमेट बाइक चलाएको भिडियो टिकटकमा राखिदिनु भएको थियो। ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा यसअघि सांसद हरकर साम्पाङलाई पनि कार्यवाही गरिएको थियो।
0: 2082 जेठ गते गाली बेइज्जती मुद्दामा 1 महिना 7 दिन कैद सजाय र 12,100 जरिवानाको फैसला भएका कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई पक्राउ गरी प्रहरीले अदालतमा पेश गरेको छ। कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नेत्रमणि गिरीका अनुसार भण्डारीलाई आज बिहान भीमदत्त ठाडा कटानको घरबाट पक्राउ गरिएको हो। कञ्चनपुरमा 13 वर्षीय किशोरी निर्मला पन्त बलात्कारपछि हत्या गरिएकी प्रकरणमा पत्रकार भण्डारीले मानस खण्ड दैनिक र सामाजिक सञ्जालबाट समेत आफ्नो विषयमा लेख्दा प्रतिष्ठामा आँच पुगेको भनी तत्कालीन एसपी दिलीराज विष्टका छोरा किरण विष्टले जिल्ला अदालतमा मुद्दा दर्ता गराउनु भएको थियो।
2: यो बीएफबीएस कुलकर्म रेडियो हो।

0: रेडियो BFBS गोरखा रेडियो हो।
1: तलको नानुहरू हेर्दिनु हामीले त खुब जिस्का जस्तो छ नि,
2: आज जमाउनु पर्छ है,
1: आज रोटी घरमा जमाउनु पर्छ है त।
2: ल हुन्छ।

0: SBS गोरखा रेडियो हो।
1: सैन्य समुदायमा
0: लाइन भरि
1: अन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
0: यो बीएफबीएस गोरखा रेडियो हो।

0: सुर्खेतबाट कालीकोटतिर जाँदै गरेको माइक्रो गाड़ी कर्णालीमा खसेको छ। कर्णालीमा दर्ता भएको फोर्स गाड़ी कर्णाली राजमार्गमा पनि दैलेखको चामुण्डा बिन्द्रा सैनी साथको सांगीतरा क्षेत्रबाट कर्णालीमा खसेको हो। सुर्खेत पञ्चपुरी आठका तुलाराम सुविदीले चलाएको गाड़ी दुर्घटनामा परेको हो। सड़कबाट करिब 400 मिटर तल खसेको गाड़ी कर्णालीमा डुबेको खबर छ। घटनास्थलबाट भीरमा अड्किएको एउटा शव निकालिएको दैलेख प्रहरीका सूचना अधिकारी लक्ष्मण पाँच बहियाले जानकारी दिनुभएको छ। गाड़ीमा कतिजना थिए भने पनि खुल्न बाँकी छ। घटनास्थलमा 35 जना प्रहरी टोली खटेको सूचना अधिकारी पाँच बहियाले जानकारी दिनुभयो। बिहान 11:30 बजे बस खसेको सूचना पाएपछि प्रहरी टोली खटिएको उहाँको भनाइ छ। घटनास्थल प्रहरी चौकी पाल्तो डाबाट करिब 3 किलोमिटर उत्तर र जिल्ला प्रहरी कार्यालयबाट करिब 50 किलोमिटर पश्चिममा पर्ने पनि पाँच भैयाले जानकारी दिनुभएको छ। घटनाबारे थप जानकारी आउन बाँकी छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले मुलुकलाई फाइनान्सियल एक्सन टास्क फोर्सले राखेको सम्पत्ति शुद्धिकरणको खैरो सूचीबाट निकाल्न गर्नुपर्ने कुनै काम बाँकी नराख्ने दावी गर्नुभएको छ। प्रतिनिधि सभामा सांसदहरूले पूर्वाग्रह राखेर सरकारले मान्छे छानी छानी कारवाही गर्न थालेको भनेपछि अर्थमन्त्रीले जवाफ दिनुभएको हो।
1: यसमा हामीले किन पनि यो राजनीतिक हतियारको रूपमा अगाडि लान हुँदैन भने हामीले ग्रे लिस्टबाट निकाल्नु छ। हामीले गरेका हर गतिविधिमाथि असाध्यै चरम चर्को निगरानी भइरहेको छ। त्यसैले सम्पत्ति शुद्धिकरण जस्तो विषयलाई हामीले राजनीतिक अभिष्ट पूरा गर्नको लागि दुरुपयोग गर्यौं भने हामी यो ग्रे लिस्टबाट निस्कन सक्दैनौ। हामीले सत्तामा आउँदै गर्दा सरकारमा आउँदै गर्दाखेरि 2 वटा कालो धब्बाबाट निस्कने संकल्प गरेका छौं। एउटा युरोपियन युनियनको एभिएसन सेफ्टी लिस्टबाट पनि हामी निस्कनु पर्नेछ। पर्यटन क्षेत्रलाई अर्कै उचाइमा पुर्याउनु पर्नेछ। अर्को यो बाँकी दुनियाँसँगको हाम्रो वित्तीय सम्बन्ध नै टुट्ने जोखिम राख्ने यो ग्रे लिस्टको विषयबाट पनि सकेसम्म चाँडै निस्कनु पर्छ भन्ने छ। हाम्रो एउटै मात्र अर्जुन दृष्टि लक्ष्य मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्ने हो र त्यसका लागि जे गर्नुपर्छ गर्ने, जे गर्नु हुँदैन नगर्ने र मान्यजीवहरूले जुन भय गर्नुभएको छ त्यसप्रति चाहिँ हामीले सचेत गराएको मात्रै।
0: एमाले उपाध्यक्ष विष्णु पौडेल विरूद्ध 6 दिन म्याथप भएको छ। सम्पत्ति शुद्धिकरणको मुद्दामा अनुसन्धानको क्रममा पक्राउ परेका पौडेललाई तेस्रो पटक म्याथप गरिएको हो। विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, दिल्ली रत्न श्रेष्ठ र उमेश कोइराला गुजरातले म्याथपको आदेश गरेको हो। पौडेललाई सम्पत्ति शुद्धिकरण विभागले असार 8 गते सुर्खेतबाट पक्राउ गरेको हो। शेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको लागि पक्राउ गरिएको विभागले जनाएको छ। नेपाली कांग्रेसका सांसद भरत बहादुर खड्काले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत राख्न नहुने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद खड्का,
2: हामीले संवैधानिक रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको व्यवस्था गरेका छौँ। यो भ्रष्टाचार सम्बन्धी धेरै निकायहरूले काम गर्न थालेको छ। यसको विस्तार गर्दाखेरि समन्वयको अभावले गर्दा शक्तिको पनि दुरुपयोग हुन सक्छ र विशेष गरेर प्रधानमन्त्रीको कार्यालयमा राख्ने भन्ने जो कुरा आएको छ हिजो पनि हामीले विरोध गरेका, कहिलेकाहीँ प्रतिशोधको हिसाबले पनि अनावश्यक मान्छेलाई दुःख दिन सक्छ। त्यसैले गर्दाखेरि अघि कुरा उठ्यो यो पाकिस्तानको जस्तो पनि सरकार बदलिने बित्तिकै पूर्वाग्रही हिसाबले पनि दुःख दिनेहरू कुरा हुन्छन्, त्यसले समाजमा राम्रो चाहिने असर पर्दैन, जसले गर्दा एउटा कन्फ्लिक्ट सिर्जना गर्न सक्छ। त्यसैले गर्दाखेरि यसलाई निष्पक्ष ढङ्गले एउटा अधिकार सम्पन्न तरिकाले

0: हामीले एउटा अख्तियारलाई नै यसको अधिकार दिनुपर्छ भन्ने मेरो एउटा सुझाव छ।
1: बजेट संशोधनको माग गर्दै विपक्षी दलले आज पनि मधेस प्रदेश सभा बैठक अवरोध गरेका छन्। प्रमुख प्रतिपक्षी दल जसपा नेपाल र प्रतिपक्षी जनमत पार्टीले सदन अवरूद्ध गरेपछि बैठक अनिश्चित समयका लागि स्थगित भएको हो। बैठकको शुरूमै जनमतका सांसद संजय कुमार यादव र जसपा नेपालका सांसद उपेन्द्र महतोले सरकारले टुक्रे योजनाहरू ल्याएर संघीयतामाथि झन वितृष्णा बढ़ाउन खोजेको भन्दै बजेट संशोधन नभएसम्म संसद चलन नदिने अडान लिनुभएको थियो। प्रतिपक्षले सदन अवरूद्ध गरेपछि सभामुख राम आशिष यादवले अनिश्चित समयका लागि बैठक स्थगित गर्नुभएको हो। यसअघि हिजो पनि बजेटका विषयमा छलफल गर्न बसेको बैठक दुई दलको अवरोधपछि स्थगित भएको थियो। दुई महिनादेखि ठप्प रहेको नेपाली चियाको भारत निर्यात नियमित भएको छ। अस्ति मंगलबारदेखि काकड भित्ता नाकाबाट इलाम र झापाका चियाका ट्रकहरू भारत गइरहेका छन्। मेची भन्सार कार्यालयका अनुसार मंगलबार र बुधबार पाँचवटा चियाका ट्रक भारततर्फ लागेका छन्। खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: यो BFBS गोरखा रेडियो हो।
1: सैन्य समुदायमा
2: बिलायत भरी
1: ऑन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले BFBS
2: यो BFBS गोरखा रेडियो हो।
1: गोरखा

0: सरकारले गोर्खापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मत बहादुर रावललाई नियुक्त गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले रावललाई नियुक्त गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। पछिल्लो समयमा बीबीसी नेपालीमा आबद्ध रावलले यसअघि ग्यालेक्सी टेलिभिजनमा काम गर्नुभएको थियो। सरकारले संरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुङ्गानालाई नियुक्त गरेको छ। यसै गरी विशिष्ट संरचना संचालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ। प्रवक्ता पोखरेलका अनुसार मन्त्री परिषद बैठकले नेपाल प्रहरीका 8 जना प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीलाई सरूवा गरेको छ। बैठकले कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली 2083 र शिक्षा 10 संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय गरेको छ। त्यस्तै सरकारले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने एग्रीमेन्ट अण्डर द युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ दि अन द कन्जर्भेसन एण्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोन्ड नेशनल जुरिडिक्सलाई अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृत दिने निर्णय गरेको छ। सरकारले राष्ट्रिय सदाचार नीति 2083 स्वीकृत गर्नका साथै राष्ट्रिय विज्ञापन नीति 2083 स्वीकृत गरेको छ। अर्थमन्त्री सोनी मुवागले मुलुकलाई फाइनान्सियल एक्सन टास्क फोर्सले राखेको सम्पत्ति शुद्धिकरणको खैरो सूचीबाट निकाल्न गर्नुपर्ने कुनै काम बाँकी नराख्ने दावी गर्नुभएको छ। प्रतिनिधि सभामा सांसदहरूले पूर्वाग्रह राखेर सरकारले मान्छे छानी छानी कार्यवाही गर्न थालेको भनेपछि अर्थमन्त्रीले जवाफ दिनुभएको हो।
1: यसमा हामीले किन पनि यो राजनीतिक हतियारको रूपमा अगाडि लान हुँदैन भने हामीले ग्रे लिस्टबाट निकाल्नु छ। हामीले गरेका हर गतिविधिमाथि असाध्यै चरम चर्को निगरानी भइरहेको छ। त्यसैले सम्पत्ति शुद्धिकरण जस्तो विषयलाई हामीले राजनीतिक अभिष्ट पूरा गर्नको लागि दुरुपयोग गर्यौँ भने हामी यो ग्रे लिस्टबाट निस्कन सक्दैनौँ। हामीले सत्तामा आउँदै गर्दा सरकारमा आउँदै गर्दाखेरि 2 कालो धब्बाबाट निस्कने संकल्प गरेका छौँ। एउटा युरोपियन युनियनको एभिएसन सेफ्टी लिस्टबाट पनि हामी निस्कनु पर्नेछ। पर्यटन क्षेत्रलाई अर्कै उचाइमा पुर्याउनु पर्नेछ। अर्को यो बाँकी दुनियाँसँगको हाम्रो वित्तीय सम्बन्ध नै टुट्ने जोखिम राख्ने यो ग्रे लिस्टको विषयबाट पनि सकेसम्म चाँडै निस्कनुपर्छ भन्ने छ। हाम्रो एउटै मात्र अर्जुन दृष्टि लक्ष्य मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्ने हो र त्यसका लागि जे जे गर्नुपर्छ गर्ने, जे जे गर्नु हुँदैन नगर्ने, र मान्यज्यूहरूले जुन भय गर्नुभएको छ त्यसप्रति चाहिँ हामीले सचेत गराएको मात्रै हो।
0: बेलायतका राजा चार्ल्सले स्कटल्याण्डको एडनब्रामा शालिक अनावरण गर्नुभएको छ। यो शालिक रोयल रेजिमेन्ट अफ स्कटल्याण्डको विश्व स्थापना दिवसको अवसरमा बनाइएको हो। काँसबाट बनाइएको सिंहको शालिकले रेजिमेन्टको क्याप ब्याजको रक्षा गरिरहेको देखाएको छ। यो शालिक 6 अलग अलग भाग जोडेर बनाइएको हो। ती 6 भागले रोयल रेजिमेन्ट अफ स्कटल्याण्ड बनेका स्कटल्याण्डका 6 ऐतिहासिक इन्फेन्ट्री रेजिमेन्टको प्रतिनिधित्व गर्छ। रेजिमेन्टका कर्नल मेजर जनरल रोबिन लिन्डसे:
2: An incredible day, deeply honored to have our colonel in chief here, His Majesty, for what is, I think, the unveiling of a lasting statue that will be a rallying point for the regiment and something that will allow us to show what we do to the public more broadly. So, a real privilege.
0: एमाले उपाध्यक्ष विष्णु पौडेल विरूद्ध 6 म्याद थप भएको छ। सम्पत्ति शुद्धिकरणको मुद्दामा अनुसन्धानको क्रममा पक्राउ परेका पौडेललाई 3 पटक म्याद थप गरिएको हो। विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, दिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले म्याद थपको आदेश गरेको हो। पौडेललाई सम्पत्ति शुद्धिकरण विभागले असार 8 सुर्खेतबाट पक्राउ गरेको हो। शेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको लागि पक्राउ गरिएको विभागले जनाएको छ। नेपाल रेड क्रस सोसाइटीले कुनै पनि दलसँग आबद्ध व्यक्तिलाई संस्था छाड्न आग्रह गरेको छ। रेड क्रसमा आबद्ध स्वयंसेवक र कर्मचारीले रेड क्रसको सिद्धान्त र मूल्य मान्यता अनुकूल व्यवहार गरेको सुनिश्चित गर्न दलको सदस्यलाई संस्था छाड्न भनेको हो।

0: संस्थाको विधानमा नै दल र भातृ संगठनको सक्रिय राजनीतिमा संलग्नहरू नेपाल रेडक्रस सोसाइटीका कुनै पनि तहका समिति आयोग र उपसमितिमा सदस्य तथा पदाधिकारी बन्न नपाउने भन्दै सोसाइटीले विधानको यो व्यवस्था विपरीत दोहोरो भूमिकामा रहेको पाइएमा कार्यवाही हुने चेतावनी समेत दिएको छ। सोसाइटीले संस्थामा आबद्ध व्यक्ति कुनै दलमा आबद्ध भएको जानकारी पाएमा जानकारी दिन पनि अनुरोध गरेको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: दैलेखको चामुण्डा भित्रा सैनी सात सांगेताडा कर्णाली राजमार्गमा माइक्रो गाड़ी दुर्घटनामा विपत्ता यात्रु खोज्न सशस्त्र प्रहरी बल एपीएफको गोताखोर परिचालन गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल छ नम्बर महेश्वरी वाहिनी मुख्यालय सुर्खेतबाट छ जना गोताखोर सहितको थप टोली परिचालन गरिएको एपीएफका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको फोर्स गाड़ी गति अनियन्त्रित भई सड़कबाट तल कर्णाली नदीमा खसेको थियो। आज बिहान 11:30 बजेतिर दुर्घटना भएपछि उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरक्षा बेस र प्रहरी चौकी पाल्तटाबाट उद्धार टोली खटिएको थियो। प्रहरी टोलीले भीड़मा अड्किएको अवस्थामा एकजनाको शव निकालेको छ। गाड़ीमा कति यात्रु चढेका थिए भन्ने यकिन जानकारी नभएको प्रहरीले जनाएको छ। सार्वजनिक यातायातको भाड़ा 2% घटेको छ। यातायात व्यवस्था विभागले इन्धनको बजार मूल्यमा आएको गिरावटलाई आधार मान्दै भाड़ा समायोजन गरेको हो। यात्रुवाहक सवारी साधन पहाड़ी बाटोमा सञ्चालन हुने मालवाहक सवारी र तराईको बाटोमा चल्ने मालवाहक सवारी सबैको भाड़ा समायोजन भएको हो। आज बसेको मन्त्री परिषद बैठकले नियुक्ति सरूवासँगै केही नियमावली स्वीकृत गरेको छ। बैठकका निर्णयहरू सुनाउँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल,
1: अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति गर्ने कानून मन्त्रालयबाट छ। अग्रिमेन्ट अन्डर द युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ द सी अन द कन्जर्भेसन एन्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोन्ड नेसनल जुरिस्ट्रिक्सन, छोटकरीमा बिबिएनजी भन्छ, यसलाई अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति दिने गृह मन्त्रालयको छ। नेपाल प्रहरीमा कार्यरत 8 जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सर्वा गर्ने, अर्को पूर्वाधार विकास मन्त्रालयको छ। विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा श्री धर्मराज खड्का धनकुटालाई नियुक्ति गर्ने, अर्को भूमि मन्त्रालयबाट छ। कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने, अर्को शिक्षा मन्त्रालयको छ। शिक्षा 10 संशोधन नियमावली 2083 स्वीकृत गर्ने, अर्को सञ्चार मन्त्रालयबाट छ। गोर्खापत्र संस्थानको महाप्रबन्धक पदमा श्री हिक्मत बहादुर रावल कैलालीलाई नियुक्ति गर्ने, सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा श्री देवराज ढुङ्गाना मोरङलाई नियुक्ति गर्ने, अर्को राष्ट्रिय सदाचार नीति 2083 स्वीकृत गर्ने र राष्ट्रिय विज्ञापन नीति 2083 स्वीकृत गर्ने।
0: दोस्रो विश्वयुद्धपछि सरकारले बल जफ्ती आमाबाट बालबच्चा अलग पारेको घटनामा तत्कालीन सरकारको तर्फबाट बेलायती प्रधानमन्त्री सर कियर स्टारमरले आज माफी माग्ने अपेक्षा गरिएको छ। त्यो बेला इङ्ल्याण्ड र वेल्समा कुमारी आमाबाट जन्मिएका बाल बालिकालाई बल जफ्ती अलग गरेर अर्कै परिवारलाई हुर्काउन दिने गरिएको थियो। त्यो बेला केही दशकसम्म 1,85,000 बच्चालाई जन्म दिने आमाबाट अलग गरिएको अनुमान छ। जारा फिलिप्सलाई पनि त्यो बेला अरूकै जिम्मा लगाएर पछि जन्म दिने आमासँग पुनर्मिलन गराइएको थियो।
2: As an adoptee, we live with so much secrecy, and I didn't even really understand that I was part of this whole forced adoption era until I was much older. You know, I believed the story your mother couldn't take care of you. I thought there was something wrong with me, something wrong with her, and then to find out it was just because she wasn't married, it's sort of horrifying.
0: बेलायतका राजा चार्ल्सले स्कटल्याण्डको एडिनबरामा शालिक अनावरण गर्नुभएको छ। यो शालिक रोयल रेजिमेन्ट अफ स्कटल्याण्डको 20 स्थापना दिवसको अवसरमा बनाइएको हो। काँसबाट बनाइएको सिंहको शालिकले रेजिमेन्टको क्याप ब्याजको रक्षा गरिरहेको देखाएको छ। यो शालिक 6 अलग अलग भाग जोडेर बनाइएको हो। ती छ भागले रोयल रेजिमेन्ट अफ स्कटल्याण्ड बनेका स्कटल्याण्डका 6 ऐतिहासिक इन्फ्याक्ट्री रेजिमेन्टको प्रतिनिधित्व गर्छ। रेजिमेन्टका कर्नेल मेजर जनरल रोबिन लिन्से,
3: An incredible day, deeply honored to have our Colonel-in-Chief here, His Majesty, for what is, I think, the unveiling of a lasting statue that will be a rallying point for the regiment, and something that will allow us to show what we do to the public more broadly. So, a real privilege.
0: मेटाको वाट्सएपले प्रयोगकर्तालाई फोन नम्बर नदेखाई सम्पर्क गर्न सकिने नयाँ युजर नेम सुविधा ल्याउने भएको छ।
4: कम्पनीका अनुसार यो सुविधा आगामी महिना चरणबद्ध रूपमा विश्वभरका प्रयोगकर्तासम्म पुग्नेछ। प्रयोगकर्ताले आफूलाई मनपर्ने युजर नेम अहिलेसम्मका खबर
5: यो PFBS गोर्खा रेडियो हो।

ఆశమా వాళ్ళకే మచ్చుతిమి మధుశ్రాతిమా వాళ్ళకే సొచ్చోతిమి.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा।

0: छैन। सार्वजनिक यातायातको भाड़ा 2% घटेको छ। यातायात व्यवस्था विभागले इन्धनको बजार मूल्यमा आएको गिरावटलाई आधार मान्दै भाड़ा समायोजन गरेको हो। यात्रुवाहक सवारी साधन, पहाड़ी बाटोमा सञ्चालन हुने मालवाहक सवारी र तराईको बाटोमा चल्ने मालवाहक सवारी सबैको भाड़ा समायोजन भएको हो। प्रतिबन्धित भनिएको गाँजा खेती धनकुटाका किसानका लागि गलपासो बन्न थालेको छ। गोपाल बराइलीको रिपोर्ट।
1: धनकुटा कोशी पहाड जिल्लामा धेरै प्रतिबन्धित गाँजा उत्पादन हुने जिल्लामा पर्छ। पछिल्लो समय प्रहरीले धनकुटाका विभिन्न स्थानहरूबाट गाँजा तस्करीमा संलग्नहरूलाई पक्राउ पनि गरिरहेको छ। पछिल्लो समय धनकुटा कारागारमा पनि प्रतिबन्धित लागु औषध गाँजा औषध प्रचारमा संलग्न थुनामा छन्। धनकुटामा 2036 सालबाटै सुरु भएको गाँजा खेती हाल आएर किसानका लागि गलपासो बन्न थालेको छ। प्रहरीका अनुसार चालु आर्थिक वर्ष 2082-83 असार 15 गतेसम्म लागु औषध सम्बन्धी 36 मुद्दा दर्ता भएका छन्। ती मुद्दामा 57 पक्राउ परेका छन्। यस अवधिमा 1775 किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ। यो प्रहरीका लागि सफलता हो भनी गाँजा खेती गर्ने किसानहरूका लागि सकसपूर्ण अवस्था हो। जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी नारायण रञ्जित कार।
2: चालु आर्थिक वर्ष 2082-83 असार महिना 15 गतेसम्म हामीसँग जम्मा 36 दर्ता भए लागु औषध सम्बन्धी मुद्दाहरू भने 57 मानिसहरू पक्राउ परे, जसमा 55 पुरुषहरू र 2 महिलाहरू पक्राउ परेका छन्। र बरामद लागु औषधतर्फ खैरो हेरोइन 25 ग्राम, 147 मिलिग्राम पक्राउ बरामद भएको छ भने गाँजातर्फ 1775 किलो 215 ग्राम बरामद भएको छ। र
1: धनकुटामा फस्टाउँदै गएको अवैध गाँजा खेती प्रहरी र स्थानीय प्रशासनले वर्षेनी फडानी गर्दै आए पनि हालसम्म गाँजा खेती नियन्त्रणमा आउन सकेको छैन। स्थानीयदेखि सांसदहरूले गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज उठाएका छन्। तर धनकुटा कारागार नै गाँजा उछार प्रसारमा संलग्नहरूले भरिएपछि जिल्लामा गाँजा खेतीको विकल्प खोजी गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ। यो समस्या सबैभन्दा बढी शहीदभूमि गाउँपालिकामा छ। शहीदभूमि एकका स्थानीय दराज राई।
3: अहिले पछिल्लो समयमा हेर्ने हो भने करिब 400 मान्छे चाहिँ त्यो भूगोलका मान्छे जेलमा छन् र हरेक दिन पक्राउ पर्ने गाँजामा चाहिँ एकजना कोही न कोही हाम्रै शहीद भूमिका मान्छे परेको देखिन्छ। आर्थिक रूपमा समृद्धि त भयो तर हाम्रो जमिनहरू बाजिन थाले, त्यसकारणले यसको विकल्पहरू खोज्नुपर्छ भन्ने मेरो कुरा हो।
1: कृषकहरूले कानूनी रूपमा प्रतिबन्धित गाँजाको व्यावसायिक रूपमा खेती गर्ने गरेका छन् भने गतिलो आमदामीको स्रोत गाँजा बनाएका छन्।
0: खेलकुद मन्त्री सस्मित पोखरेलले विश्व फुटबल महासंघबाट इन्फा निलम्बन हुनुको दोष अघिल्ला सरकारमाथि लगाउनु भएको छ। उहाँले अखिल नेपाल फुटबल संघलाई अब राजनीतिक हस्तक्षेप बिनाको नयाँ इन्फा बनाउने दावी पनि गर्नुभएको छ। आज मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री पोखरेल,
4: अहिलेसम्म बारम्बार सरकारबाट एन्फामा धेरैपटक हस्तक्षेप विगतमा भएको थियो। अहिले एन्फामा धेरैवटा भ्रष्टाचारका उजुरीहरू पनि हामीलाई परेको छ। हामीले चाहिँ अहिले राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्षको अध्यक्षतामा हामीले छानबिन समिति पनि गठन गरेका छौँ। छानबिनको अवस्था के छ त्यो आउने बित्तिकै हामीले थप त्यसलाई सम्बन्धित निकायमा पठाउने कुरा हामी पठाउँछौँ पनि। र अहिलेको फिफाले निलम्बन अहिले एन्फालाई गरेको भनेको अहिलेको सरकारले आएर हस्तक्षेप गर्यो भनेर मात्र होइन, विभिन्न बेलामा विभिन्न तहबाट सरकारको विभिन्न खालको हस्तक्षेप भइरहेको थियो। भ्रष्टाचार धेरै भइरहेको छ भने प्रश्न उठेको छ। नेपाल फुटबल अहिलेसम्म विकास हुन सकेको छैन। योभन्दा तल जाने ठाउँै छैन एन्फालाई। फिफासँग हाम्रो अन्तर्क्रिया सुरु पनि भइसकेको छ। हामीले फिफाका पदाधिकारीहरूलाई, एएफसीका पदाधिकारीहरूलाई वार्तामा पनि हामीले बोलाइसकेका छौँ। नेपालको फुटबललाई जसरी पनि हामी माथि उठाउनको लागि हामी त अठोट पनि छ। र अब बन्ने यसपछि बन्ने एन्फामा राजनीतिक रूपमा होइन, जति पनि पदाधिकारीहरू बस्नुहुन्छ त्यसरी नै अब बन्ने एन्फा भनेको नेपालको फुटबललाई योगदान जो जोले गर्नुभएको छ, खेलाडीहरू जो जोले फुटबललाई माया गर्नुभएको छ र खेललाई बुझ्नु भएको छ, त्यस्ता
0: खबर यति नै। नमस्कार।

0: BFBS Gorkha Radio.
1: BFBS Gorkha Radio.
0: Yo, BFBS Gorkha Radio.

दैलेखको चामुण्डा बेद्रासैनी सात साङ्गे टाढा कर्णाली राजमार्गमा माइक्रो गाड़ी दुर्घटनाका बेपत्ता यात्रु खोज्न सशस्त्र प्रहरी बल एपीएफओ गोताखोर परिचालन गरिएको छ। सुर्खेतबाट छ जना गोताखोर सहितको थप टोली परिचालन गरिएको एपीएफका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। सुर्खेतबाट कालीकोटतिर जाँदै गरेको फोर्स गाड़ी सड़कबाट कर्णालीमा खसेको हो। आज बिहान 11:30 बजेतिर दुर्घटना भएपछि उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरक्षा बेस र प्रहरी चौकी पाल्तडाबाट उद्धार टोली खटिएको थियो। प्रहरी टोलीले भीड़मा अड्किएको एकजनाको शव

0: रावल, दिल्ली रत्न श्रेष्ठ र उमेश कोइराला गुजरासले आज म्याद थपको आदेश दिएको हो। व्यापारी दीपक भट्टसँगको सम्बन्धका आधारमा प्रहरीले असार 8 गते पौडेललाई पक्राउ गरेको थियो। हिमालयन एसेट्स म्यानेजमेन्ट मार्फत श्रीराम टोभा उद्योगको 20% सेयर झनै 30 करोड रुपियाँ बराबरको हुँदाहुँदै 3.5 करोडमै किनबेच भएको र यसमा अर्थमन्त्री हुँदा पौडेलले राजनीतिक प्रभाव प्रयोग गरेको आरोप छ। खेलकुद मन्त्री सस्मित पोखरेलले विश्व फुटबल महासंघबाट एन्फा निलम्बन हुनुको दोष अघिल्ला सरकारमाथि लगाउनु भएको छ। उहाँले अखिल नेपाल फुटबल संघलाई अब राजनीतिक हस्तक्षेप बिनाको नयाँ एन्फा बनाउने दावी पनि गर्नुभएको छ। आज मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री पोखरेल,
1: अहिलेसम्म बारम्बार सरकारबाट एन्फामा धेरैपटक हस्तक्षेप विगतमा भएको थियो, अहिले एन्फामा धेरैवटा भ्रष्टाचारका उजुरीहरू पनि हामीलाई परेको छ। हामीले चाहिँ अहिले राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्षको अध्यक्षतामा हामीले छानबिन समिति पनि गठन गरेका छौँ। छानबिनको अवस्था के छ, त्यो आउने बित्तिकै हामी थप त्यसलाई सम्बन्धित निकायमा पठाउने कुरा हामी पठाउँछौँ पनि। र अहिलेको फिफाले निलम्बन अहिले एन्फालाई गरेको भनेको अहिलेको सरकारले आएर हस्तक्षेप गर्यो भनेर मात्र होइन, विभिन्न बेलामा विभिन्न तहबाट सरकारको विभिन्न खालको हस्तक्षेप भइरहेको थियो, भ्रष्टाचार धेरै भइरहेको छ भने प्रश्न उठेको छ, नेपाल फुटबल अहिलेसम्म विकास हुन सकेको छैन, योभन्दा तल जाने ठाउँै छैन एन्फालाई। फिफासँग हाम्रो अन्तर्क्रिया सुरु पनि भइसकेको छ, हामीले फिफाका पदाधिकारीहरूलाई एएफसीका पदाधिकारीहरूलाई वार्तामा पनि हामीले बोलाइसकेका छौँ। नेपालको फुटबललाई जसरी पनि हामी माथि उठाउनको लागि हामी त अठोट पनि छ, र अब बन्ने यसपछि बन्ने एन्फामा राजनीतिक रूपमा होइन, जति पनि पदाधिकारीहरू बस्नुहुन्छ त्यसरी नै अब बन्ने एन्फा भनेको नेपालको फुटबललाई योगदान जो जसले गर्नुभएको छ, खेलाडीहरू जो जसले फुटबललाई माया गर्नुभएको छ र खेललाई बुझ्नुभएको छ, त्यस्ता व्यक्ति त्योहरूलाई ल्याएर चाहिँ अब हामीले बन्ने एन्फा त्यस्तो बन्छ।
0: अर्थमन्त्री स्वर्णिम वाग्लेले मुलुकलाई फाइनान्सियल एक्सन टास्क फोर्सले राखेको सम्पत्ति शुद्धिकरणको खैरो सूचीबाट निकाल्न गर्नुपर्ने कुनै काम बाँकी नराख्ने दावी गर्नुभएको छ। प्रतिनिधि सभामा सांसदहरूले पूर्वाग्रह राखेर सरकारले मान्छे छानी छानी कारवाही गर्न थालेको भनेपछि अर्थमन्त्रीले जवाफ दिनुभएको हो।
2: यसमा हामीले किन पनि यो राजनीतिक हतियारको रूपमा अगाडि लान हुँदैन भने हामीले ग्रे लिस्टबाट निकाल्नु छ। हामीले गरेका हर गतिविधिमाथि असाध्यै चरम चर्को निगरानी भइरहेको छ, त्यसैले सम्पत्ति शुद्धिकरण जस्तो विषयलाई हामीले राजनीतिक अभिष्ट पूरा गर्नको लागि दुरुपयोग गर्यौँ भने हामी यो ग्रे लिस्टबाट निस्कन सक्दैनौँ। हामीले सत्तामा आउँदै गर्दा सरकारमा आउँदै गर्दाखेरि 2 वटा कालो धब्बा बाट निस्कने संकल्प गरेका छौँ। एउटा युरोपियन युनियनको एभिएसन सेफ्टी लिस्टबाट पनि हामी निस्कनु पर्नेछ, पर्यटन क्षेत्रलाई अर्कै उचाइमा पुर्याउनु पर्नेछ। अर्को यो बाँकी दुनियाँसँगको हाम्रो वित्तीय सम्बन्ध नै टुट्ने जोखिम राख्ने यो ग्रे लिस्टको विषयबाट पनि सकेसम्म चाँडै निस्कनुपर्छ भन्ने छ। हाम्रो एउटै मात्र अर्जुन दृष्टि लक्ष्य मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्ने हो, र त्यसका लागि जे जे गर्नुपर्छ गर्ने, जे जे गर्नु हुँदैन नगर्ने, र मान्यज्यूहरूले जुन भय गर्नुभएको छ त्यसप्रति चाहिँ हामीले सचेत गराएको मात्रै हो।
0: प्रतिबन्धित भनिएको गाँजा खेती धनकुटाका किसानका लागि गल्पासो बन्न थालेको छ। गोपाल बराइलीको रिपोर्ट।
3: धनकुटा कोशी पहाड जिल्लामा धेरै प्रतिबन्धित गाँजा उत्पादन हुने जिल्लामा पर्छ। पछिल्लो समय प्रहरीले धनकुटाका विभिन्न स्थानहरूबाट गाँजा तस्करीमा संलग्नहरूलाई पक्राउ पनि गरिरहेको छ। पछिल्लो समय धनकुटा कारागारमा पनि प्रतिबन्धित लागू औषध गाँजा उसार प्रसारमा संलग्न थुनामा छन्। धनकुटामा 2036 सालबाट सुरु भएको गाँजा खेती हाल आएर किसानका लागि गल्पासो बन्न थालेको छ। प्रहरीका अनुसार चालु आर्थिक वर्ष 2082-83 असार 15 गतेसम्म लागू औषध सम्बन्धी 36 मुद्दा दर्ता भएका छन्। ती मुद्दामा 57 जना पक्राउ परेका छन्। यस अवधिमा 1775 किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ। यो प्रहरीका लागि सफलता हो भने गाँजा खेती गर्ने किसानहरूका लागि सकसपूर्ण अवस्था हो। जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी नारायण रञ्जित कार,
4: चालु आर्थिक वर्ष 2082-83 असार महिना 15 गतेसम्म हामीसँग जम्मा 36 दर्ता भए लागू औषध सम्बन्धी मुद्दाहरू भने 57 मानिसहरू पक्राउ परे, जसमा 55 पुरुषहरू र 2 महिलाहरू पक्राउ परेका छन्। र बरामद लागू औषधतर्फ खैरो हेरोइन 25 ग्राम, 147 मिलिग्राम पक्राउ बरामद भएको छ भने गाँजातर्फ 1775

0: किलो 215 ग्राम बरामद भएको छ र
1: धनकुटामा पठाउँदै गएको अवैध गाँजा खेती प्रहरी र स्थानीय प्रशासनले वर्षेनी फडानी गर्दै आए पनि हालसम्म गाँजा खेती नियन्त्रणमा आउन सकेको छैन। स्थानीयदेखि सांसदहरूले गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज उठाएका छन्। तर धनकुटा कारागार नै गाँजा ओसार प्रसारमा संलग्नहरूले भरिएपछि जिल्लामा गाँजा खेतीको विकल्प खोजी गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ।
2: अब खबर फटाफट।
3: काठमाडौँको गङ्गबु बस पार्कमा यात्रुलाई हैरान पार्ने 23 जना पक्राउ। यात्रु तान्ने झोला खोज्ने र हैरानी दिने गरेको गुनासो आएपछि पक्राउ परेका 23 जनालाई कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइयो। पाल्पा र स्याङ्जाको संगम रामदीमा काली गण्डकी माथिको सिग्नेचर ब्रिज निर्माण अन्तिम चरणमा अघिल्लो असारमै सकिने गरी ठेक्का लागेकोमा अहिले 95% काम सकियो। सिराहाको लहानबाट 8 किलोमिटर पूर्वमा पर्ने सप्तरी सुरुङ्गा छको श्रीपुर गाउँभर आँपको सुगन्ध फैलियो। मालदह, दसहरी, लङ्गडा, बम्बई, चौसा, अम्रपाली आँपका बगैँचाले गाउँ नै मगमग। पर्वतको फलेवास क्षेत्रमा सीसीटीभी क्यामेरा विस्तार गरिँदै देवी स्थानको कमले बजारदेखि ढिकसम्मका सीसी क्यामेरा अपराध नियन्त्रणमा प्रभावकारी देखिएपछि अब मुडिकुवा, खानीगाउँ, देवी स्थान, शङ्कर पोखरी, कार्किनेटा लगायतका क्षेत्रमा पनि विस्तार गरिने। स्वास्थ्य मन्त्रालय हात्तीपाईले रोग लगाउने परजीवीको अध्ययन गर्दै इलाम, पाँचथर र तेह्रथुमका 240 विद्यालयका कक्षा 1 र 2 पढ्ने 6 र 7 वर्ष उमेर समूहका बालबालिकामा हात्तीपाईलेको परजीवी भए नभएको अध्ययन गरिँदै मुलुकभरका 753 मध्ये 13 पालिका मात्रै बाल श्रम मुक्त बनाउन सफल। इटाभट्टाका बाल मजदुरको उद्धार गरेर विद्यालय भर्ना, बाल श्रम विरुद्ध निरन्तर सचेतना कार्यक्रम, स्थानीय होटल रेस्टुरेन्ट र व्यवसायबाट बाल श्रमिक हटाउने काम गरेपछि तनहुँको म्याग्दे पनि राष्ट्रिय पुरस्कारबाट सम्मानित।
2: दोस्रो विश्वयुद्धपछि सरकारले बल जफ्ती आमाबाट बालबच्चा अलग पारेको घटनामा तत्कालीन सरकारको तर्फबाट बेलायती प्रधानमन्त्री सर कियर स्टार्मरले आज माफी माग्ने अपेक्षा गरिएको छ। त्यो बेला इंग्ल्याण्ड र वेल्समा कुमारी आमाबाट जन्मिएका बाल बालिकालाई बल जफ्ती अलग गरेर अर्कै परिवारलाई हुर्काउन दिने गरिएको थियो। त्यो बेला केही दशकसम्म 1,85,000 बच्चालाई जन्म दिने आमाबाट अलग गरिएको अनुमान छ। जारा फिलिप्सलाई पनि त्यो बेला अरूकै जिम्मा लगाएर पछि जन्म दिने आमासँग पुनः मिलन गराइएको थियो।
4: As an adoptee, we lived with so much secrecy, and I didn't even really understand that I was part of this whole forced adoption era until I was much older. You know, I believed the story your mother couldn't take care of you. I thought there was something wrong with me, something wrong with her. And then to find out it was just because she wasn't married, it's sort of horrifying.
2: बेलायतका राजा चार्ल्सले स्कटल्याण्डको एडिनबरामा शालिक अनावरण गर्नुभएको छ। यो शालिक रोयल रेजिमेन्ट अफ स्कटल्याण्डको 20 स्थापना दिवसको अवसरमा बनाइएको हो। काँसबाट बनाइएको सिंहको शालिकले रेजिमेन्टको क्याप ब्याजको रक्षा गरिरहेको देखाइएको छ। यो शालिक 6 अलग अलग भाग जोडेर बनाइएको हो।

0: बीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा सरकारद्वारा भूमिहीन सुकुम्बासीलाई लाल पूर्जा बाँड्न सुरु, अबका योजनाबारे भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता भन्छन्।
1: निरन्तरता दिने हो 77 जिल्लामा प्राप्त आवेदनहरूको प्रमाणीकरण गरी जुन क्याटेगोरीमा पर्नुहुन्छ सोही बमोजिम व्यवस्थापन गर्दै जाने गरी काम अगाडि बढ्छ।
0: सरकारी कागजातको मोबाइल स्क्यानमा किन गरिँदैछ कडाई?
2: बाहिर ननिस्केका कतिपय सरकारी डकुमेन्टहरू पनि सामूहिक सञ्जालमा देखिने भएको कारणले गर्दाखेरि त्यसलाई निरुत्साहित गर्नलाई रोकेको।
0: र कियेभमाथिको पछिल्लो रुसी हमलामा कम्तीमा 20 जनाको ज्यान गएको युक्रेनी अधिकारीहरूको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। भेनेजुएलामा लगातार गएका 2 शक्तिशाली भूकम्पपछि भग्नावशेषमा 1 सातासम्म पुरिएका एक पुरुषको जीवितै उद्धार गरिएको छ। हर्नान गिल तटीय सहर काटिया लामार स्थित आफूले सुरक्षा गार्डका रूपमा काम गर्ने सपिङ सेन्टरको भग्नावशेष मुनि पुरिएका थिए। सोमबार उनी कहाँ छन् भन्ने पत्ता लागेपछि 7 देशका उद्धार टोलीहरूले 24 घण्टा निरन्तर उद्धार अभियान चलाएका थिए। उद्धारका क्रममा उनलाई पानी उपलब्ध गराइएको थियो भने उद्धार कर्मीहरूले अस्थिर संरचनाबाट अत्यन्त सावधानीपूर्वक भग्नावशेष हटाउँदै धेरै घण्टाको प्रयासपछि सुरक्षित रूपमा

0: भग्नावशेषमा मानिसहरू पुरिएको आशंकामा उद्धार कर्मीहरूले अझै खोजी कार्य जारी राखेको पायौं। त्यसमा एक किशोरी पनि छन्। बीबीसीकी सारा रेन्सफोर्डको भनाई। यसैबीच युरोपेली आयोगले आज रुसमाथि नयाँ प्रतिबन्धहरूको घोषणा गर्दैछ। ब्रिटेनका प्रधानमन्त्री सर कियर स्टार्मरले दोस्रो विश्वयुद्धपछिका दशकहरूमा जबरजस्ती गरिएका धर्मसन्तानका रूपमा दिइने फोर्स्ड एडप्सन घटनामा राज्यको भूमिकाका लागि औपचारिक रूपमा माफी मागेका छन्। अनुमानित 1,85,000 शिशुहरूलाई उनीहरूका आमाबाट अलग गरिएको थियो। विवाह नगरेका कारण हजारौं महिलालाई आफ्ना सन्तान त्याग्न दबाव दिइएको थियो। प्रधानमन्त्री स्टार्मरले संसदमा यो अभ्यासलाई उनकै शब्दमा इतिहासको एउटा कलङ्क भनेका छन्। भारत सरकारले व्हाट्सएपलाई प्रयोगकर्ताले फोन नम्बरको सट्टा छुट्टै युजर नेम प्रयोग गरेर च्याट गर्न सक्ने नयाँ सुविधा तत्काल लागू नगर्न आग्रह गरेको छ। सरकारले यस्तो सुविधाले अनलाइन ठगी र साइबर अपराध बढ्न सक्ने बताएको हो। भारतमा व्हाट्सएपका 85 करोड भन्दा बढी प्रयोगकर्ता रहेका छन्। र थाइल्याण्डको उत्तरपूर्वी क्षेत्रमा प्रहरीले 11 वर्षीय एक बालकले कसरी एउटा पिकअप ट्रक चलाएर सड़कमा हिँडिरहेका बौद्ध भिक्षुहरूको समूहलाई ठक्कर दियो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ। उक्त दुर्घटनामा 8 जना भिक्षुको मृत्यु भएको छ भने 20 जना भन्दा बढी घाइते भएका छन्। बालकको उमेर आपराधिक जिम्मेवारी वहन गर्न पुगिसकेको छैन, तर उनका अभिभावकमाथि पर्याप्त निगरानी नगरेको आरोपमा मुद्दा चल्न सक्ने बताइएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। सरकारले भूमिहीन दलित र सुकुम्बासी परिवारलाई लाल पूर्जा वितरण गर्न सुरु गरेको अधिकारीहरूले जनाएका छन्। त्यसक्रममा आज बर्दियाका 29 सुकुम्बासी परिवारलाई पूर्जा दिइएको भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र वास्तोलाले बीबीसीलाई जानकारी दिए। उनका अनुसार साविकको भूमि आयोगमा दर्ता भएका निवेदनलाई हालको भूमि समस्या समाधान समितिले आवश्यक प्रक्रिया अघि बढाएर लाल पूर्जा वितरण गर्न सुरु गरिएको हो। समितिमा भूमिहीन र दलितका करिब 3 लाख र अवस्थित बसोबासीका 9.5 लाख जति गरी 12.5 लाखको हाराहारीमा लाल पूर्जाको माग गर्दै निवेदनहरू परेका बताइएको छ। साथै छुटेकाहरूलाई समेट्ने गरी निवेदन दिन आह्वान गर्ने तयारी भइरहेको अधिकारीहरूले जनाएका छन्। हालै प्रतिनिधि सभामा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले असारको 3रो साताबाट लाल पूर्जा बाँड्न थालिने बताएकी थिइन्। यसै सन्दर्भमा हामीले उक्त मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टलाई टेलिफोन सम्पर्क गरी सुरुमा अब यो प्रक्रिया कसरी अघि बढ्छ भनेर सोधेका छौँ।
2: नेपाल सरकारले गठन गरेको विगतका आयोगहरू र अहिलेको चाहिँ भूमि समस्या समाधान समिति मार्फत चाहिँ हामीले चाहिँ जे जति निवेदनहरू हाम्रो कलेक्सन भएको छ, झन्डै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी पर्नुहुन्छ र अहिले वर्तमान सरकारले भूमिहीन परिवारलाई जग्गा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखी काम अगाडि बढ्ने गरी लक्ष्य राखेको छ। अब यसलाई निरन्तरता दिने हो 77 जिल्लामा 753 वटै पालिकामा प्राप्त आवेदनहरूको प्रमाणीकरण गरी अब जुन क्याटेगोरीमा पर्नुहुन्छ सोही बमोजिम व्यवस्थापन गर्दै जाने गरी काम अगाडि बढ्छ।
1: तपाईँको आशय चाहिँ जुन 12.5 लाख जति अथवा त्योभन्दा बढी निवेदन परेका छन् जसमा चाहिँ अव्यवस्थित बसोबासीहरू पनि छन् उहाँहरूले क्रमशः दिन उचित लागेमा सरकारले ठानेमा अथवा त्यो मापदण्ड पुरा भएमा उहाँहरूले क्रमशः जग्गा धनी पूर्जा प्राप्त गर्दै जानुहुन्छ भन्ने हो?
2: हजुर हो। पहिलो चरणमा हामीले प्रत्येक निवेदनहरूलाई चाहिँ हामीले प्रमाणीकरण गर्छौँ र भूमिहीनको क्याटेगोरीमा प्रमाणीकरण भएका परिवारलाई चाहिँ सम्भव भएसम्म उहाँहरू बसोबास गरेकै स्थानमा नभए उपयुक्त स्थानमा खोज गरी उहाँहरूलाई जग्गा उपलब्ध गराइन्छ भने अब यसो बसोबासीहरूको केसमा चाहिँ कानुनले वर्जित गरेका ठाउँ बाहेक दिन मिल्ने भनिएका जग्गाहरूमा चाहिँ राजस्वली उहाँहरूको व्यवस्थापन गर्न सक्ने गरी कानुनी व्यवस्था छ, त्यो कामलाई अगाडि बढाइन्छ।
1: भट्टजी, तपाईँको हिसाबले चाहिँ जुन 12.5 लाख निवेदनहरू छन् ती सबै निवेदनहरूको छिनोफानो हुनको लागि कति समय लाग्ने देखिन्छ अहिले तपाईँहरूले गरिराख्नु भएको पहल अनुसार?
2: अहिलेको हाम्रो लक्ष्य 500 दिनको लागि हो अहिलेको लक्ष्य, तर अब कहिलेकाहीँ कतिपय जग्गाहरू चाहिँ कानुनी जटिलताको कारणले गर्दा लक्ष्य प्राप्ति गर्न सकिँदैन। तथापि अहिलेको हाम्रो अभियान चाहिँ वर्तमान सरकार गठन भएको 500 दिन भित्रै चाहिँ यी सबै आवेदनहरूको सम्बोधन गर्ने हाम्रो प्रयास हुन्छ।
1: अहिलेसम्म जति पनि पहलहरू भए ती चाहिँ अब असफल जस्ता अथवा अपूर्ण जस्ता देखिएका थिए, यो तपाईँले भने चाहिँ 500 दिनभित्र चाहिँ त्यो समाधान हुन्छ भन्ने आधार चाहिँ के त?
2: विगतमा हामीले चाहिँ जे जति कानुनी अडचनहरू अनुभव गरेका थियौँ ती अडचनहरू समाधान गर्ने प्रयास भइराखेको छ। त्यसै गरी

0: अब यो प्रमाणीकरण लगायतको विषयमा अब अहिले हामीसँग यो हाम्रो जुन भू सूचना प्रणाली छ त्यो प्रणाली पनि पूर्ण रूपमा देशभर चाहिँ लागू भइसकेको अवस्था भएको हुनाले हामीलाई प्रमाणीकरण गर्न पनि सहज हुने अपेक्षा राखेका छौँ र यसबाट चाहिँ हामीले सोचेकै समयमा लक्ष्य प्राप्ति गर्छौँ भन्ने अहिलेको चाहिँ हाम्रो आशा छ।
1: अब अर्को चाहिँ एकातिर तपाईँहरूले समस्या समाधान गर्न खोजे जस्तो पनि देखिन्छ अथवा अहिलेको सरकारले त्यो पहल लिइराख्या जस्तो पनि देखिन्छ, तर अर्कातिर चाहिँ काठमाडौँका होल्डिङ सेन्टरहरूमा बसेका सुकुम्बासी परिवारहरूलाई त्यहाँबाट पनि बाहिर पठाउन खोजे जस्तो देखिन्छ, उहाँहरूको गुनासो पनि बाहिर आइराखेको देखिन्छ। यो सरकारको दुई थरीको व्यवहार चाहिँ किन अहिले, कि यी दुईटा अलग अलग कुरा हुन्?
0: अब यस्तो छ, उहाँहरूको व्यवस्थापनको लागि अब यहाँले पक्कै पनि सञ्चार माध्यमबाट जानकारी पाइसक्नु भएको होला, उहाँहरूको व्यवस्थापनका लागि पनि निश्चित उहाँहरूलाई सहयोग रकम उपलब्ध गराउने गरी काम भइराखेको छ र उहाँलाई तुरन्तै प्राथमिकता साथ सम्बन्धित ठाउँमा चाहिँ जग्गा उपलब्ध गराउने गरी पनि काम भइराखेको छ। काठमाडौँ उपत्यकामा यो हाम्रो साबिकको सहरी विकास मन्त्रालय मार्फत चाहिँ व्यवस्थापनको काम अगाडि बढिराखेको छ र पछि जग्गा उपलब्ध गराउने कुरालाई चाहिँ नि क्रमशः चाहिँ यसलाई प्राथमिकता साथ अगाडि बढाइन्छ।
1: तपाईँले केही कानुनी चुनौतीहरू छन् तिनीहरूलाई पनि चिर्न खोजिएको छ भनेर भन्नुभयो, अनि कतिपय चाहिँ अब यो प्रमाणीकरण लगायतका मापदण्डमा पर्ने हो कि होइन भनेर छुट्याउने विधिमा पनि अलिकति लामो प्रक्रिया लागेको जस्तो देखिन्छ। यी बाहेक चाहिँ के चुनौतीहरू तपाईँहरूले सामना गरिराख्नु भएको छ यो समाधानको तर्फ?
0: विगतको भन्दा हामीले अलिकति यो समयावधिलाई घटाएका छौँ। अब हाम्रो चुनौती भनेको चाहिँ कतिपय यो अव्यवस्थित बसोबासीहरू चाहिँ कानुनले वर्जित गरेका जग्गाहरूमा पनि उहाँहरूको अव्यवस्थित बसोबास छ, त्यस्ता ठाउँमा अब जग्गा दिन नसकिने अवस्था हुनसक्छ। त्यसैले तिनै चुनौतीहरू हुन्, अब यो काम गर्दै जाँदाखेरि उहाँहरूको बसाइको प्रकृति, अब हामीले चाहिँ पहिला उहाँहरू अव्यवस्थित बसोबासी अथवा कुन क्याटेगोरीमा निवेदन दिनुभएको छ त्यो अनुसार प्रमाणीकरण गरेर अनि बल्ल उहाँहरू प्रमाणीकरण भइसके पश्चात उहाँहरू अहिले चाहिँ कहाँ बसिराख्नु भएको छ त्यो ठाउँमा हामी नापजाँच गर्छौँ। त्यसपछि चाहिँ अब यो हाम्रो भूमि सम्बन्धी ऐनले चाहिँ यो ठाउँमा जग्गा दिन मिल्ने यस्तोमा नमिल्ने भनेर चाहिँ उल्लेख गरेको छ, त्यो अनुसारको चाहिँ जग्गा दिन नमिल्ने भन्ने लेखिएको उल्लेख भएको ठाउँमा छ भने त्यस्तो ठाउँमा केही चुनौतीहरू देखा पर्न सक्छन् भन्ने अहिलेको आकलन हो।
1: भनेको विगतको पहलको तुलनामा अहिलेको पहलले दीर्घकालीन समाधान दिन्छ भन्ने तपाईँको तर्क?
0: हाम्रो प्रयास चाहिँ दीर्घकालीन समाधान नै गर्ने गरी अगाडि बढ्ने नै छ अहिले।
2: उनी थिए भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्ट। अब अर्को प्रसंग, कतिपय सरकारी कागजात सार्वजनिक रूपमा बाहिरिएको पाइएपछि तिनै तहका सरकारलाई मोबाइल एप प्रयोग गरेर सरकारी कामकाजका आधिकारिक कागजात स्क्यान नगर्न निर्देशन दिइएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। यसबारे कार्यालयको सूचना प्रविधि शाखाले हिजो एक परिपत्र जारी गरेको थियो। डिजिटल सुरक्षा र तथ्याङ्कको गोपनीयता सुनिश्चित गर्ने उद्देश्यले कडाई गर्न खोजिएको अधिकारीहरूले बताएका छन्। एक रिपोर्ट। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार आधिकारिक रूपमा सार्वजनिक नगरिएका केही सरकारी कागजात सामाजिक सञ्जालमा अपलोड भएको पाइएपछि यस्तो निर्देशन जारी गर्नु परेको हो। सरकारी कार्यालयहरूमा दैनिक सयौंको संख्यामा कागजातहरू स्क्यान हुने गरेका छन्। राज्यका नीतिगत निर्णय, गोप्य टिप्पणी तथा अन्य संवेदनशील दस्तावेज डिजिटल माध्यमबाट बाहिरिनु राष्ट्रिय सुरक्षाका दृष्टिले गम्भीर चुनौती भएको उक्त कार्यालयको ठम्याइ छ। खास गरी कतिपय निशुल्क एपहरूले चुनौती बढाएका प्रवक्ता अर्यालले बताए।
3: सबै एप्सहरूमा होइन, पेड भर्जनमा होइन, अरू एप्सहरूमा हेर्दै जाँदाखेरि चाहिँ कतिपय अब बाहिर ननिस्केका कतिपय सरकारी डकुमेन्टहरू पनि, चिठी पत्रहरू पनि सामाजिक सञ्जालमा देखिने भएको कारणले गर्दाखेरि कहीँ कतै कुनै त्यस्ता पी एप्सहरूको प्रयोगले गर्दाखेरि त्यसको कारणले आयो कि भन्ने छ। त्यो भएको कारणले हामीले त्यसलाई चाहिँ अब निरुत्साहित गर्नलाई रोकेको।
2: मोबाइलमा सहजै डाउनलोड गर्न सकिने कतिपय निशुल्क स्क्यानिङ एप प्रयोग गर्दा स्क्यान गरिएका कागजात अनधिकृत व्यक्ति वा समूहको पहुँचमा पुग्ने जोखिम रहने साइबर सुरक्षा मामिलाका जानकारहरू बताउँछन्। साइबर सुरक्षा विज्ञ सन्तोष शर्मा यस्ता एपको प्रयोग निरुत्साहित गर्नु सकारात्मक कदम भए पनि त्यसको सुरक्षित विकल्प समेत उपलब्ध गराउनु अझ प्रभावकारी हुने बताउँछन्।
4: थर्ड पार्टी युज नगरेकै राम्रो, आजकल फेरि गाह्रो पनि छैन एआईले गर्दाखेरि चाहिँ एउटा कुनै बनाइदिएर गभर्मेन्ट एप्रुभ टुलहरू बनाइदियो भने बेस्ट हुन सक्छ। आफ्नै लोकल मोडल अथवा पेड सर्भिसहरू युज गर्यो भने त्यो त्यही नै बस्छ नि त, डाटा बाहिर नजाने प्रोभिजन पनि गर्न सकिन्छ। तर त्यो मोस्टली पेडमा मात्र पोसिबल छ, सेयरमा चाहिँ त्यति धेरै सेक्युरिटी प्रोभिजन हुँदैन, जसले पनि लिङ्क पायो भने हेर्न मिल्ने चाहिँ हुन सक्छ।
2: यद्यपि सरकारले निशुल्क स्क्यानिङ एपलाई प्रतिस्थापन गर्नु छुट्टै आधिकारिक एप भने विकास गरेको छैन। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता अर्याल भन्छन्,
3: विकल्प भनेको हामीले जस्तै अरू मल्टिफङ्सन प्रिन्टरहरूमा त्यो अभाइलेबल छँदैछ होइन, अथवा मोबाइलमै पनि त्यसलाई कुनै एप्सबाट स्क्यानिङ गर्नुको सट्टा मोबाइलमा फोटो खिचेर त्यसलाई चाहिँ पिडिएफमा रूपान्तर रूपान्तरण गरेर गर्न सकिन्छ।
2: प्रधानमन्त्रीको कार्यालयले उक्त निर्देशनलाई प्राविधिक सजगता मात्र नभई राष्ट्रिय सुरक्षाको अनिवार्य कदमका रूपमा बुझ्न पनि भनेको छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। रुसी सेनाले गैराती युक्रेनको राजधानी कियेभमा गरेको ठूलो स्तरको ड्रोन तथा क्षेप्यास्त्र हमलाका कारण कम्तीमा 20 जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। यो हमलालाई कियेभका मेयरले युक्रेनी राजधानीमा भएको सबैभन्दा ठूलो भनी व्याख्या गरेका छन्। मस्कोले रुसी पूर्वाधारमा भएको आक्रमणको बदला स्वरूप आफ्नो सेनाले सैन्य केन्द्रहरूमा प्रहार गरेको बताएको छ। बीबीसी विवरणमा आधारित एक रिपोर्ट विनिता दाहालबाट।
5: कियेभ सहरका मेयर भिटाली क्लिचकोले हमलामा लगभग 90 जना घाइते भएका बताएका छन्। उनले हमलाबाट प्रभावित भएका ठाउँहरू मध्ये एउटा एम्बुलेन्स केन्द्र पनि रहेको बताए। उनले शुक्रबार शोक मनाउने घोषणा गरेका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले आक्रमणको तयारी गरिरहेको चेतावनी दिएको केही घण्टापछि नै सहरभरि भएका हमलाहरूले भवनहरू हल्लाएपछि वरपरका धेरै बस्तीहरू खाली गराइएको थियो। हताहत हुनेहरूमा ठूलो संख्यामा बालबालिकाहरू पनि रहेको कियेभको सैन्य प्रशासनका प्रमुखले बताएका छन्। उनकै शब्दमा शत्रुले फेरि पनि जानाजान आवासीय क्षेत्रहरूलाई निशाना बनाएको र गैर सैनिकहरूको ज्यान लिइरहेको बताएका छन्। रुसको रक्षा मन्त्रालयले आफूहरूले हालैको युक्रेनी हमलाको जवाफमा ऊर्जा उत्पादन केन्द्रहरूलाई निशाना बनाएको दावी गरेको छ। अमेरिकाबाट प्रत्यक्ष सैन्य सहायता लगभग बन्द भइसकेपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनलाई प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्र स्वदेशमै उत्पादन गर्न अनुमति दिन वासिङटनसँग आग्रह गरेका छन्।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

लुम्बिनी सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आफ्नै ओडा पालिका र चुनाव क्षेत्रमा बजेटको ओइरो लगाएपछि सत्तारूढ़ दलकै सांसदले आक्रोश पोखेका छन्। आफ्नै इलाकामा 104 योजनासहित बजेट हालेको खुलेपछि सत्तारूढ़ एमालेकै सांसदहरूले कार्कीको राजीनामा सहित बजेट पुनर्लेखनको माग गरेका छन्। सत्तारूढ़ दलकै सांसदले हस्ताक्षर अभियान चलाएपछि असार 1 गते सार्वजनिक भएको बजेटमाथि प्रदेश सभामा छलफल हुन सकेको छैन। कार्कीले गुल्मीको आफ्नै पालिकामा 104 योजना हालेर अरू 11 पालिकामा नाम मात्रको बजेट पारेको भन्दै एमालेका अर्का सांसद दिनेश पन्थीले बजेट पुनर्लेखन नभए एक्लै सदनमा उभिने चेतावनी दिनुभएको छ। सत्तारूढ़ एमालेकै अरू सांसदले पनि बजेट पुनर्लेखन, कार्कीको राजीनामा र मुख्यमन्त्री सहित सम्बन्धित मन्त्रीले समेत सार्वजनिक माफी माग्नुपर्ने माग गरेका छन्। आर्थिक मामिला मन्त्री कार्कीले नयाँ वर्षका लागि 37 अर्ब 38 करोड़ 45 लाख को बजेट ल्याउनु भएको छ। बजेटको रातो किताबमा उहाँले जन्मथल गुल्मी दरबार गाउँपालिकामा विभिन्न मन्त्रालय मार्फत 104 योजना राखेको खुलेको हो। ती योजनाका लागि 29 करोड़ 44 लाख रूपियाँ बजेट छुट्याइएको छ। कार्की बसोबास गर्ने गुल्मी दरबार 6 मात्रै 5 करोड़ 18 लाखको बजेट परेको छ। चिनिया प्राविधिकले परीक्षण सम्पन्न गरेपछि रसुवागढ़ी नाकाको मितिरी पुलबाट आजदेखि सवारी चल्न थालेका छन्। बेली ब्रिज परीक्षणका लागि असार 15 गतेदेखि रोकेका सवारी साधन आजदेखि केरुङतर्फ आवत जावत गर्न थालेका हुन्। गत वर्ष लेन्दे खोलामा आएको बाढ़ीले सिमेन्टको मेसिनरी पुल बगाएपछि तत्काल आवत जावतका लागि बेली ब्रिज निर्माण गरिएको थियो। उक्त बेली ब्रिज वर्षायामका लागि उपयुक्त छैन भन्ने परीक्षणका लागि चिनिया पक्षले सवारी सञ्चालनमा रोक लगाएको थियो। पुलको सफलतापूर्वक परीक्षण सम्पन्न गरी सवारी साधन आवागमन हुन थालेको इलाका प्रहरी कार्यालय टिमुरेले जनाएको छ। पुलको परीक्षण गर्नुका साथै नटलाई पुनः

0: जाको संगम रामदीमा काली गण्डकी माथिको सिग्नेचर ब्रिज निर्माण अन्तिम चरणमा अघिल्लो असारमै सकिने गरी ठेक्का लागेकोमा अहिले 95% काम सकियो। सिराहाको लहानबाट 8 किलोमिटर पूर्वमा पर्ने सप्तरी सुरुङ्गा छको श्रीपुर गाउँभर आँपको सुगन्ध फैलियो। मालदह, दसरी, लङ्गडा, बम्बई, चौसा, अम्रपाली आँपका बगैँचाले गाउँ नै मगमग। पर्वतको फलेवास क्षेत्रमा सीसीटीभी क्यामेरा विस्तार गरिँदै देवी स्थानको कमले बजारदेखि ढिकसम्मका सीसी क्यामेरा अपराध नियन्त्रणमा प्रभावकारी देखिएपछि अब मुडिकुवा, खानीगाउँ, देवी स्थान, शंकर पोखरी, कार्किनेटा लगायतका क्षेत्रमा पनि विस्तार गरिने। स्वास्थ्य मन्त्रालय हात्तीपाईले रोग लगाउने परजीवीको अध्ययन गर्दै इलाम, पाँचथर र तेह्रथुमका 240 विद्यालयका कक्षा 1 र 2 पढ्ने 6 र 7 वर्ष उमेर समूहका बालबालिकामा हात्तीपाईलेको परजीवी भए नभएको अध्ययन गरिँदै मुलुकभरका 753 मध्ये 13 पालिका मात्रै बाल श्रम मुक्त बनाउन सफल। इटा भट्टाका बाल मजदुरको उद्धार गरेर विद्यालय भर्ना, बाल श्रम विरुद्ध निरन्तर सचेतना कार्यक्रम, स्थानीय होटल रेस्टुरेन्ट र व्यवसायबाट बाल श्रमिक हटाउने काम गरेपछि तनहुँको म्याग्दे पनि राष्ट्रिय पुरस्कारबाट सम्मानित। र झापाको कमल गाउँपालिका 6 पञ्चकन्या आधारभूत विद्यालयमा 1 महिनाभित्र 2 चोरी, पानी तान्ने मोटर चोरी भएको महिना दिन नपुग्दै कम्प्युटर, सीपीयु, स्पिकर र दान पेटिका समेत फुटाएर 5,000 चोरी भएपछि प्रहरी गुहारियो।
1: दुई महिनादेखि ठप्प रहेको नेपाली चियाको भारत निर्यात नियमित भएको छ। अस्ति मंगलबारदेखि काकडभित्ता नाकाबाट इलाम र झापाका चियाका ट्रकहरू भारत गइरहेका छन्। मेची भन्सार कार्यालयका अनुसार मंगलबार र बुधबार 5 चियाका ट्रक भारततर्फ गएका हुन्। भारतको खाद्य सुरक्षा प्राधिकरणले नयाँ नीति ल्याई 100% परीक्षणको सट्टा 20% खेपमा मात्र नमूना परीक्षण गर्ने व्यवस्था गरेपछि निर्यात शुरू भएको हो। निर्यात अवरोधका कारण झापा र इलामका झन्नै 900 चिया उद्योग बन्द गरेर किसान र मजदूरले आन्दोलन थालेका थिए। अहिले पहाडी अर्थोडक चिया पूर्ण रूपमा निकासी भइरहेको छ भने तराईको सिटिसी चिया मूल्यमा सहयोग अहिलेसम्म

0: सैन्य समुदायमा
1: रिलायन्सभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।

0: चिनिया प्राविधिकले परीक्षण सम्पन्न गरेपछि रसुवागढी नाकाको मितिर पुलबाट आजदेखि सवारी चल्न थालेका छन्। भेली ब्रिज परीक्षणका लागि असार 15 गतेदेखि रोकिएका सवारी साधन आजदेखि केरुङतर्फ आवत जावत गर्न थालेका हुन्। गएको वर्ष लेन्दी खोलामा आएको बाढीले सिमेन्टको मेसिनरी पुल बगाएपछि तत्काल आवत जावतका लागि भेली ब्रिज निर्माण गरिएको थियो। उक्त भेली ब्रिज वर्षा आयामका लागि उपयुक्त छ छैन भन्ने परीक्षणका लागि चिनिया पक्षले सवारी सञ्चालनमा रोक लगाएको थियो। पुलको सफलतापूर्वक परीक्षण सम्पन्न गरी सवारी साधन आवागमन हुन थालेको इलाका प्रहरी कार्यालय टिमुरेले जनाएको हो। पुलको परीक्षण गरिनुका साथै नटलाई फेरि कस्ने काम सकिएपछि सामान आयातका लागि 22 कन्टेनर सहित साना तथा ठूला सवारी साधन आजदेखि केरुङ प्रस्थान गरेका जिल्ला प्रहरी प्रमुख अशोक थापाले जानकारी दिनुभएको छ। थापाका अनुसार चीनबाट स्याउ, सुन्तला, अंगुर, ड्रागन फ्रूट बोकेका साना ठूला 33 सवारी साधन नेपाल भित्रिएका छन्। पाँचथरको हिलिहाङ गाउँपालिकाको एउटै वडाका 60 घर पहिरोको जोखिममा परेका छन्। असार 4 र 5 गते अत्यधिक वर्षा भएपछि हिलिहाङ 5 सुभाङको बस्ती पहिरोको जोखिममा परेको हो। पहिरोले घर भत्काएपछि मालबासे टोलका दुर्गामणी खुदाङ, शरण कुमार केरुङ, गजवीर खुदाङ र हेमकुमार पदालुङको परिवार विस्थापित भएको छ। उनीहरूलाई अन्यत्र बसोबासको व्यवस्था मिलाइएको वडाध्यक्ष बिर्खबहादुर सुहाङले जानकारी दिनुभएको छ। यस्तै नगेन्द्र ओझा, गोपाल गजमेर, किरण खुदाङ र सुषमा माओको परिवार पनि पहिरोका कारण विस्थापित भएको छ। पहिरोका कारण मृदङ्गा झरना विद्यालय समेत जोखिममा छ। वडाभित्रका सबै सड़कमा क्षति हुनुका साथै खानेपानीका योजना समेत अवरूद्ध भएका छन्। मुहानमा क्षति हुँदा 6 सिंचाई योजना र 5 खानेपानी योजना अवरूद्ध भएका छन्। तेह्रथुम सदरमुकाम म्याङलुङ नगरपालिकाले आउँदो आर्थिक वर्षका लागि नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। 17 नगरसभामा सार्वजनिक गरिएको बजेटले युवा स्वरोजगार प्रवर्धनलाई कति समेट्न सकेको छ त? बबिता राईको रिपोर्ट।
1: म्याङलुङ नगरपालिकाले आर्थिक वर्ष 2083-84 लागि 45.95 करोड भन्दा बढ़ीको बजेट सार्वजनिक गरेको छ। कृषि, स्वास्थ्य र सड़कलाई प्राथमिकता दिए पनि स्थानीय युवाहरू भने बजेटप्रति सन्तुष्ट छैनन्। युवा लक्षित कार्यक्रम नहुँदा बसाईसराई र वैदेशिक रोजगारीमा जाने दर बढ़ेको छ। यसपल्टको नीति कार्यक्रम तथा बजेटले पनि युवाहरूलाई प्रोत्साहित गर्ने कार्यक्रम नआएको म्याङलुङ एकका युवा सुरज निङलेकु बताउनुहुन्छ।
2: बजेटलाई सरस्वती हेर्दाखेरि चाहिँ युवाहरूलाई चाहिँ रोक्ने खालको कुनै किसिमको चाहिँ उनीहरूले योजना बनाएको देखिँदैन, बजेटहरू छुट्याएको देखिँदैन। युवाहरूलाई

0: कारणले गर्दाखेरि हाम्रो सहभागिता त्यत्रो प्रभावकारी ढङ्गले रहेन, साथीभाइले पनि त्यति यसरी गर्ने भन्ने गरेको चाहिँ हामीलाई सोधपोछ पनि भएन, सल्लाह परामर्श पनि भएन। तर जसरी आए पनि बजेट युवा लक्षित कार्यक्रम त म देख्नै देख्दिनँ होइन। अब नै म्याक्सिमम् वार्डहरूले पनि युवाहरूकोलाई लक्षित गरेर इन्डिकेट गरेर प्रोग्रामहरू ल्याएको देखिँदैन।
1: युवा लक्षित र युवा स्वरोजगार प्रवर्धन गर्ने कार्यक्रमलाई नगरपालिकाको बजेटले समेट्न नसकेको गुनासो आइरहँदा नगर प्रमुख सञ्जय कुमार तुम्बाहाङफे भने विभिन्न सिपमूलक कार्यक्रम मार्फत युवा लक्षित कार्यक्रम समेटिएको दावी गर्नुहुन्छ।
2: यसपालि जुन युवाहरूलाई विशेष गरेर ट्रेनिङहरू चाहिँ प्रशस्त मात्रामा बजेट विनियोजन गरेका छु। ड्राइभर तालिम, त्यस पछाडि कुक तालिम, त्यस पछाडि मोटरसाइकल तालिम, लोकसेवा आयोग तालिम, त्यस पछाडि आइटी तालिम, यी सबै कुरा चाहिँ नि टेक्निसियल सम्बन्धी तालिमहरू चाहिँ विशेष गरेर आजको अन्तिम बजेटको फोकसिङ नै युवाहरूलाई लक्षित गरेर कार्यक्रम राखेको छु मैले।
3: सहकारी पहिलो संशोधन विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ।
4: महोदयको अनुमतिले सहकारी पहिलो संशोधन विधेयक 2083 पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दछु।
5: मान्य सदस्यहरू, अब यो प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले सहकारी पहिलो संशोधन विधेयक 2083 बहुमतले पारित भएको घोषणा गर्दछु।
3: अहिलेसम्मका खबर यति नै।

फिफा विश्वकप 2026 को नकआउट चरणमा आज राति स्पेन र अस्ट्रिया बीच भिडन्त हुँदैछ। यो खेल अमेरिकाको लस एन्जलस स्टेडियममा आज राति 1:15 बजेबाट सुरु हुँदैछ। युरोपियन च्याम्पियन स्पेन लगातार तेस्रो विश्वकपमा नकआउट चरणमा पुगेको हो। स्पेनले समूह एचमा 7 अङ्क जोड्दै शीर्ष स्थान हासिल गरेको थियो। पहिलो खेलमा केप भर्डेसँग गोलरहित बराबरी खेलेको स्पेनले त्यसपछि साउदी अरेबियालाई 4-0 र उरुग्वेलाई 1-0 हराएको थियो। अस्ट्रियाले पहिलो खेलमा जोर्डनलाई 3-1 हराएको थियो भने दोस्रो खेलमा अर्जेन्टिनासँग 2-0 पराजित भएको थियो। तेस्रो खेलमा अल्जेरिया विरूद्धको रोमाञ्चक प्रतिस्पर्धामा अन्तिम क्षणमा बराबरी गर्दै टोलीले अर्को चरणमा स्थान सुरक्षित गरेको हो। फिफा विश्वकप 2026 को राउण्ड अफ 32 भोलि बिहान युरोपका दुई बलिया टोली पोर्चुगल र क्रोएसिया बीच भिडन्त हुँदैछ। क्यानाडाको टोरन्टो स्टेडियममा नेपाली समयअनुसार बिहान 4:45 हुने यो खेलमा दुई लेजेण्डहरू 41-वर्षीय क्रिस्टियानो रोनाल्डो र 40-वर्षीय लुका मोड्रिच आम्ने सामने हुँदैछन्। सन् 2006 को जर्मनी विश्वकपदेखि आफ्नो देशको जर्सीमा विश्वकप यात्रा शुरू गरेका यी दुई सुपरस्टारहरू विगत 2 दशकदेखि विश्व फुटबलको शिखरमा छन्। रियल मड्रिडमा सहकर्मीको रूपमा 4 च्याम्पियन्स लीग जितेर इतिहास रचेका यी पुराना साथीहरू भोलि भने मुलुकको अस्तित्व र विश्वकपको सपना जोगाउन एक अर्का विरूद्ध मैदानमा उत्रदैछन्। 2 दशक लामो अन्तर्राष्ट्रिय करियरका बावजुद विश्वकपको इतिहासमा रोनाल्डो र मोड्रिच पहिलो र सम्भवत अन्तिम पटक मैदानमा भिड्न लागेको बताइएको छ। भोलिको खेलपछि रोनाल्डो र मोड्रिच मध्ये एकजनाको विश्वकप यात्रा समाप्त हुने पनि बताइएको छ। खेलको विजेताले अन्तिम 16 स्पेन वा अस्ट्रियासँग प्रतिस्पर्धा गर्नेछ। दुवै टोलीबीच यसअघि भएका 10 भेट मध्ये पोर्चुगलले 7 खेल जितेको छ। स्टार खेलाड़ी र ठूलो प्रतियोगिताको दबाव सम्हाल्ने क्षमताका कारण पोर्चुगल र क्रोएसिया बीचको यो भिडन्त राउण्ड अफ 32 सबैभन्दा रोमाञ्चक खेलमध्ये एक हुने अपेक्षा गरिएको छ। बिना कारण पेट्रोल पम्प बन्द गर्ने व्यवसायीलाई अब 3 लाखदेखि 10 लाख रूपियाँसम्म जरिवाना हुने भएको छ। नेपाल आयल निगमले मुलुकभरका पेट्रोल पम्पको नियमन गर्न बनाएको पेट्रोलियम पदार्थ विक्रेता विनियमावली संशोधन गरी जरिवानाको व्यवस्था गरेको हो। यस्तै 5 दिनदेखि 15 दिनसम्म पेट्रोल डिजेल वितरण रोका गर्ने पनि कानूनी व्यवस्था गरिएको छ। पेट्रोलियम व्यवसायले मूल्य घट्ने अनुमान गर्दै मंगलबार आयल निगमको डिपोबाट तेल नपठाउँदा हिजो बिहानदेखि दिनभर मुलुकभर इन्धन आपूर्ति असहज भएको थियो। अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ति असहज गर्ने व्यवसायीलाई कार्यवाही गर्ने कानूनी आधार समेत नभेटिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले गएको साँझ नयाँ कानूनी व्यवस्था गर्न निर्देशन दिनुभएको थियो। मन्त्री यादवको निर्देशन लगत्तै निगमको सञ्चालक समिति बैठक बसेर पेट्रोलियम पदार्थ विक्रेता विनियमावली 2075 को विनियम 29(1) विक्रेताले नोजल सुक्खा ड्राई गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सिर्जना गर्न नहुने भन्ने वाक्य थपिएको छ। यो व्यवस्थापछि आउँदा दिनमा कुनै पनि पेट्रोल पम्प उचित कारण बिना बन्द गरेको भेटिए कार्य

0: थिए। अहिले पहाडी अर्थोडक्स चिया पूर्ण रूपमा निकासी भइरहेको छ भने तराईको सिटीसी चिया मूल्यमा सहमति हुन बाँकी रहेकाले रोकिएको छ। व्यवसायीहरूले यो अस्थायी समाधान मात्र भएकाले दीर्घकालीन समाधानका लागि नेपाल र भारत बीच सरकारी स्तरको सम्झौता र तेस्रो देशमा बजार विस्तार आवश्यक रहेको बताएका छन्।
1: दोस्रो विश्वयुद्धपछि सरकारले बलजफ्ती आमाबाट बालबच्चा अलग पारेको घटनामा तत्कालीन सरकारको तर्फबाट बेलायती प्रधानमन्त्री सर कियर स्टार्मरले आज माफी माग्नु भएको छ। त्यो बेला इङ्ल्याण्ड र वेल्समा कुमारी आमाबाट जन्मिएका बालबालिकालाई बलजफ्ती अलग गरेर अर्कै परिवारलाई हुर्काउन दिने गरिएको थियो। हाउस अफ कमन्समा बोल्दै प्रधानमन्त्री स्टार्मर,
2: Mothers, many young, vulnerable, or without support, were coerced, bullied, or misled into feeling that they had no choice but to have their children taken away from them.

0: फिफा विश्वकप 2026 नकआउट चरणमा अहिले स्पेन र अस्ट्रिया बीच भिडन्त हुँदैछ। यो खेल अमेरिकाको लस एन्जलस स्टेडियममा नेपाली समयअनुसार अहिले राति 1:15 हुँदैछ। युरोपियन च्याम्पियन स्पेन लगातार तेस्रो विश्वकपमा नकआउट चरणमा पुगेको हो। स्पेनले समूह एचमा 7 अङ्क जोड्दै शीर्ष स्थान हासिल गरेको थियो। पहिलो खेलमा केप भर्डेसँग गोलरहित बराबरी खेलेको स्पेनले त्यसपछि साउदी अरेबियालाई 4-0 र उरुग्वेलाई 1-0 पराजित गरेको थियो। अस्ट्रेलियाले पहिलो खेलमा जोर्डनलाई 3-1 हराएको थियो भने दोस्रो खेलमा अर्जेन्टिनासँग 2-0 पराजित भएको थियो। तेस्रो खेलमा अल्जेरिया विरूद्धको रोमाञ्चक प्रतिस्पर्धामा अन्तिम क्षणमा बराबरी गर्दै टोलीले अर्को चरणमा स्थान सुरक्षित गरेको हो। दोस्रो विश्वयुद्धपछि सरकारले बलजफ्ती आमाबाट बालबच्चा अलग पारेको घटनामा तत्कालीन सरकारको तर्फबाट बेलायती प्रधानमन्त्री सर कियर स्टार्मरले आज माफी माग्नु भएको छ। हाउस अफ कमन्समा बोल्दै प्रधानमन्त्री स्टार्मर,
1: Mothers, many young, vulnerable and without support were coerced, bullied or misled into feeling that they had no choice but to have their children taken away from them.
0: त्यो बेला इङ्ल्याण्ड र वेल्समा कुमारी आमाबाट जन्मिएका बालबालिकालाई बलजफ्ती अलग गरेर अर्कै परिवारलाई हुर्काउन दिने गरिएको थियो। त्यो बेला केही दशकसम्म 1,85,000 बच्चालाई जन्म दिने आमाबाट अलग गरिएको अनुमान छ। यो घटनामा वेल्स र स्कटिस मन्त्रीहरूले पहिले नै माफी मागिसकेका छन्। एडिनबरा नर्थ एन्ड लिथबाट लेबर सांसद ट्रेसी गिल्बर्टले आफ्नै कथा साझा गर्नुभएको छ।
2: But I do know that prior to the birth, she was in a Church of Scotland mother and baby home. My adopted parents have since died, but I'm sure they would not want to have adopted any child who had been forcibly removed from their mother.
0: लुम्बिनी सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आफ्नै वडा पालिका र तुनाव क्षेत्रमा बजेटको ओहिरो लगाएपछि सत्तारूढ दलकै सांसदले आक्रोश पोखेका छन्।
3: आफ्नै इलाकामा 104 योजनासहित बजेट हालेको खुलेपछि सत्तारूढ एमालेकै सांसदहरूले कार्कीको राजीनामा सहित बजेट पुनर्लेखनको माग गरेका छन्। सत्तारूढ दलकै सांसदले हस्ताक्षर अभियान चलाएपछि असार 1 गते सार्वजनिक भएको बजेटमाथि प्रदेश सभामा छलफल हुन सकेको छैन। मन्त्री कार्कीले गुल्मीको आफ्नै पालिकामा 104 योजना हालेर अरू 11 पालिकामा नाम मात्रको बजेट पारेको भन्दै एमालेका अर्का सांसद दिनेश पन्थीले बजेट पुनर्लेखन नभए एक्लै सदनमा उभिने चेतावनी दिनुभएको छ। सत्तारूढ एमालेकै अरू सांसदले पनि बजेट पुनर्लेखन, कार्कीको राजीनामा र मुख्यमन्त्री सहित सम्बन्धित मन्त्रीले समेत सार्वजनिक माफी माग्नुपर्ने माग गरेका छन्। आर्थिक मामिला मन्त्री कार्कीले नयाँ वर्षका लागि 37,38,45,00,000 बजेट ल्याउनु भएको छ।
0: अब खबर फटाफट।
4: काठमाडौँको गङ्गबु बस पार्कमा यात्रुलाई हैरान पार्ने 23 पक्राउ, यात्रु तान्ने, झोला खोस्ने र हैरानी दिने गरेको गुनासो आएपछि पक्राउ परेका 23 कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइयो। पाल्पा र स्याङ्जाको संगम रामदीमा काली गण्डकी माथिको सिग्नेचर ब्रिज निर्माण अन्तिम चरणमा अघिल्लो असारमै सकिने गरी ठेक्का लागेकोमा अहिले 95% काम सकियो। सिराहाको लहानबाट 8 किलोमिटर पूर्वमा पर्ने सप्तरी सुरुङ्गा छको श्रीपुर गाउँभर आँपको सुगन्ध फैलियो। मालदह, दसरी, लङ्गडा, बम्बई, चौसा, अम्रपाली आँपका बगैँचाले गाउँ नै मगमग। पर्वतको फलेबास क्षेत्रमा सीसीटीभी क्यामेरा विस्तार गरिँदै देवी स्थानको कमली बजारदेखि ढिकसम्मका सीसी क्यामेरा अपराध नियन्त्रणमा प्रभावकारी देखिएपछि अब मुडिकुवा, खानीगाउँ, देवी स्थान, शंकर पोखरी, कार्किनेटा लगायतका क्षेत्रमा पनि विस्तार गरिने। स्वास्थ्य मन्त्रालय हात्तीपाईले रोग लगाउने परजीवीको अध्ययन गर्दै इलाम, पाँचथर र तेह्रथुमका 240 विद्यालयका कक्षा 1 र 2 पढ्ने 6

0: भएको महिना दिन नपुग्दै कम्प्युटर, सीपीयू, स्पिकर र दान पेटिका समेत फुटाएर 5,000 चोरी भएपछि प्रहरी गुहारियो।
1: र फिफा विश्वकप 2026 राउन्ड अफ 32 अन्तर्गत भोलि बिहान स्विजरल्यान्ड र अल्जेरिया खेल्दैछ। यो खेल क्यानाडाको भ्यानकुभरको बीसी प्लेस रङ्गशालामा हुँदैछ।
2: यो पीएफबीएस गोर्खा रेडियो हो।

0: फिफा विश्वकप 2026 अन्तर्गत राउण्ड अफ 32 को खेलमा स्पेनले अस्ट्रिया विरूद्ध पहिलो हाफमा 1-0 को अग्रता लिएको छ। मिकेल ओयाजाबालले स्पेनका लागि पहिलो हाफमा 1 गोल गर्नुभएको हो। लस एन्जलस स्टेडियममा भइरहेको खेलमा ओयाजाबालले 36 मिनटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाउनु भएको हो। लुम्बिनी प्रदेशमा मुलुकै सबैभन्दा बढी गिद्ध पाइन्छ। अधिकांश गिद्धका प्रजाति लोपोन्मुख वा अति लोपोन्मुख अवस्थामा पुग्न थालेपछि त्यसको संरक्षणमा स्थानीयमा बढेको चासोले गिद्ध संरक्षणमा टेवा पुर्याइरहेको छ। नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट।
1: लुम्बिनी प्रदेशका दाङ, अर्घाखाँची, प्युठान लगायतका जिल्लामा गिद्ध संरक्षणका लागि सुरक्षित आहार केन्द्र, जनचेतनामूलक कार्यक्रम तथा वासस्थान संरक्षणका अभियान सञ्चालन भइरहेका छन्। गिद्ध संरक्षणमा स्थानीय वासीको पनि चासो बढ्न थालेको देखिन्छ।
2: हाम्रा छोरा नातिका पाल्दा पनि हाम्रा छोरा नातिले गिद्ध भन्ने चिज कस्तो हुन्थ्यो भन्ने दिन
3: नआओस्का लागि
1: गिद्धको संरक्षण एउटा चराको संरक्षण मात्र नभई सम्पूर्ण पर्यावरण र मानव स्वास्थ्यसँग जोडिएको विषय भएकाले गिद्ध संरक्षणमा समुदाय, स्थानीय सरकार र सरकारवाला सबै पक्षको निरन्तर सहकार्य आवश्यक रहेको डिभिजन वन कार्यालय दाङका प्रमुख खिमबहादुर ओलीको भनाइ छ। वासस्थानको व्यवस्थापन, विषादयुक्त आहारमा कमी र गिद्ध संरक्षणमा समुदायको सहभागिता बढ्दै गएकाले गिद्धको संख्या बढ्दै गएको संरक्षण कर्मी भूपाल नेपाली बताउनुहुन्छ।
4: प्रदेशभन्दा अगाडि नै छ, विशेष गरेर दाङ चाहिँ गिद्धको एउटा वासस्थानको हिसाबले अगाडि छ।
1: प्राकृतिक वातावरण सफा राख्न महत्वपूर्ण भूमिका खेल्ने गिद्धले मृत जनावरलाई छिट्टै व्यवस्थापन गरी रोग फैलिनबाट समेत जोगाउने गर्छ। त्यो सँगै पारिस्थितिक सन्तुलन कायम राख्न गिद्धको भूमिका महत्वपूर्ण हुने विज्ञहरू बताउँछन्।
0: प्रतिबन्धित भनिएको गाँजा खेती धनकुटाका किसानका लागि गल पासो बन्न थालेको छ। गोपाल बराइलीको रिपोर्ट।
5: धनकुटा कोशी पहाड जिल्लामा धेरै प्रतिबन्धित गाँजा उत्पादन हुने जिल्लामा पर्छ। पछिल्लो समय प्रहरीले धनकुटाका विभिन्न स्थानहरूबाट गाँजा तस्करीमा संलग्नहरूलाई पक्राउ पनि गरिरहेको छ। पछिल्लो समय धनकुटा कारागारमा पनि प्रतिबन्धित लागु औषध गाँजा औषध प्रसारमा संलग्न थुनामा छन्। धनकुटामा 2036 सालबाट सुरु भएको गाँजा खेती हाल आएर किसानका लागि गलपासो बन्न थालेको छ। प्रहरीका अनुसार चालु आर्थिक वर्ष 2082-83 असार 15 गतेसम्म लागु औषध सम्बन्धी 36 मुद्दा दर्ता भएका छन्। ती मुद्दामा 57 जना पक्राउ परेका छन्। यस अवधिमा 1775 किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ। यो प्रहरीका लागि सफलता हो भने गाँजा खेती गर्ने किसानहरूका लागि सकसपूर्ण अवस्था हो। जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी नारायण रञ्जित कार।
6: चालु आर्थिक वर्ष 2082-83 असार महिना 15 गतेसम्म हामीसँग जम्मा 36 दर्ता भए लागु औषध सम्बन्धी मुद्दाहरू भने 57 जना मानिसहरू पक्राउ परे, जसमा 55 जना पुरुषहरू र 2 महिलाहरू पक्राउ परेका छन्। र बरामद लागु औषधतर्फ खैरो हेरोइन 25 ग्राम, 147 मिलिग्राम पक्राउ बरामद भएको छ भने गाँजातर्फ 1775 किलो, 215 ग्राम बरामद भएको छ। र
5: धनकुटामा फस्टाउँदै गएको अवैध गाँजा खेती प्रहरी र स्थानीय प्रशासनले वर्षेनी फडानी गर्दै आए पनि हालसम्म गाँजा खेती नियन्त्रणमा आउन सकेको छैन। स्थानीयदेखि सांसदहरूले गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज उठाएका छन्। तर धनकुटा कारागार नै गाँजा ओसार प्रसारमा संलग्नहरूले भरिएपछि जिल्लामा गाँजा खेतीको विकल्प खोजी गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ। यो समस्या सबैभन्दा बढी शहीदभूमि गाउँपालिकामा छ। शहीदभूमि एकका स्थानीय दराज राई।
7: अहिले पछिल्लो समयमा हेर्ने हो भने करिब 400 मान्छे चाहिँ त्यो भूगोलका मान्छे जेलमा छन् र हरेक दिन पक्राउ पर्ने गाँजामा चाहिँ एकजना कोही न कोही हाम्रै शहीद भूमिका मान्छे परेको देखिन्छ। आर्थिक रूपमा समृद्धि त भयो तर हाम्रो जमिनहरू बाँझिन थाले, त्यसकारणले यसको विकल्पहरू खोज्नुपर्छ भन्ने मेरो कुरा हो।
5: कृषकहरूले कानुनी रूपमा प्रतिबन्धित गाँजाको व्यावसायिक रूपमा खेती गर्ने गरेका छन् भने गतिलो आमदानीको स्रोत गाँजा बनाएका छन्।
0: नेकपा एमालेका पूर्व सांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। कोइरीलाई प्रहरीले महोत्तरीको गौशालाबाट पक्रेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी पञ्चलाल गोलेले जानकारी दिनुभएको छ। थमन बिक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले कोइरीलाई सफाई दिए पनि उच्च

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: मन्त्री परिषद बैठकले नियुक्ति सरूवासँगै केही नियमावली स्वीकृत गरेको छ। बैठकका निर्णयहरू सुनाउँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल,
1: अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति गर्ने कानून मन्त्रालयबाट छ। अग्रिमेन्ट अन्डर द युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ द सी अन द कन्जर्भेसन एन्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोन्ड नेसनल जुरिस्ट्रिक्सन, छोटकरीमा बिबिएनजी भन्छ, यसलाई अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति दिने गृह मन्त्रालयको छ। नेपाल प्रहरीमा कार्यरत 8 प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सर्वा गर्ने, अर्को पूर्वाधार विकास मन्त्रालयको छ। विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा श्री धर्मराज खड्का धनकुटालाई नियुक्ति गर्ने, अर्को भूमि मन्त्रालयबाट छ। कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने, अर्को शिक्षा मन्त्रालयको छ। शिक्षा 10 संशोधन नियमावली 2083 स्वीकृत गर्ने, अर्को सञ्चार मन्त्रालयबाट छ। गोर्खापत्र संस्थानको महाप्रबन्धक पदमा श्री हिक्मत बहादुर रावल कैलालीलाई नियुक्ति गर्ने, सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा श्री देवराज ढुङ्गाना मोरङलाई नियुक्ति गर्ने, अर्को राष्ट्रिय सदाचार नीति 2083 स्वीकृत गर्ने र राष्ट्रिय विज्ञापन नीति 2083 स्वीकृत गर्ने।
0: तेह्रथुम सदरमुकाम म्याङलुङ नगरपालिकाले आउँदो आर्थिक वर्षका लागि नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। 17 नगरसभामा सार्वजनिक गरिएको बजेटले युवा स्वरोजगार प्रबन्धनलाई कति समेट्न सक्यो त? बबिता राईको रिपोर्ट।
2: म्याङलुङ नगरपालिकाले आर्थिक वर्ष 2083-84 लागि 45,95,00,000 भन्दा बढ़ीको बजेट सार्वजनिक गरेको छ। कृषि स्वास्थ्य र सड़कलाई प्राथमिकता दिए पनि स्थानीय युवाहरू भने बजेटप्रति सन्तुष्ट छैनन्। युवा लक्षित कार्यक्रम नहुँदा बसाईसराई र वैदेशिक रोजगारीमा जाने दर बढ़ेको छ। यसपल्टको नीति कार्यक्रम तथा बजेटले पनि युवाहरूलाई प्रोत्साहित गर्ने कार्यक्रम नआएको म्याङलुङ एकका युवा सुरज निङ्लेकु बताउनुहुन्छ।
3: बजेटलाई सरस्वती हेर्दाखेरि चाहिँ युवाहरूलाई चाहिँ रोक्ने खालको कुनै किसिमको चाहिँ उनीहरूले योजना बनाएको देखिँदैन, बजेटहरू छुट्याएको देखिँदैन। युवाहरूलाई चाहिँ अलिकति रोक्न सकेको भए, उनीहरूलाई स्वरोजगार हुने खालको चाहिँ कुनै कार्यक्रमहरू आएको भए युवाहरू चाहिँ जिल्लामै अड्किन्थे, यसले चाहिँ बसाईसराईलाई पनि अलिक कम गर्थ्यो।
2: 88,000 जनसङ्ख्या रहेको तेह्रथुमबाट गत वर्ष मात्रै 3,706 युवा विदेशिएका आप्रवासन स्रोत केन्द्र तिरथुमको तथ्याङ्कमा छ। बजेटमा रोजगार प्रवर्धनका लागि करिब 28,00,000 रुपियाँ विनियोजन गरिएको छ, तर यो पर्याप्त नभएको म्याङलुङ नगर कार्यपालिका सदस्य तथा 5 वडा अध्यक्ष राजकुमार सेनेको भनाइ छ।
4: पालिकाभित्र एउटा अल्पमतमा भएको कारणले गर्दाखेरि, हामी प्रतिपक्षमा भएको कारणले गर्दाखेरि हाम्रो सहभागिता त्यत्रो प्रभावकारी ढङ्गले रहेन। साथीभाइले पनि त्यति यसरी गर्ने भन्ने गरेको चाहिँ हामीलाई सोधपोछ पनि भएन, सल्लाह परामर्श पनि भएन। तर जसरी आए पनि बजेट युवा लक्षित कार्यक्रम त म देख्नै देख्दिनँ, होइन। अब नै म्याक्सिमम् वार्डहरूले पनि युवाहरूको लागि लक्षित गरेर इन्डिकेट गरेर प्रोग्रामहरू ल्याएको देखिँदैन।
2: युवा लक्षित र युवा स्वरोजगार प्रवर्धन गर्ने कार्यक्रमलाई नगरपालिकाको बजेटले समेट्न नसकेको गुनासो आइरहँदा नगर प्रमुख सञ्जय कुमार तुम्बाहाङफे भने विभिन्न सिपमूलक कार्यक्रम मार्फत युवा लक्षित कार्यक्रम समेटिएको दावी गर्नुहुन्छ।
5: यसपालि जुन युवाहरूलाई विशेष गरेर ट्रेनिङहरू चाहिँ प्रशस्त मात्रामा बजेट विनियोजन गरेका छु। ड्राइभर तालिम, त्यस पछाडि कुक तालिम, त्यस पछाडि मोटरसाइकल तालिम, लोकसेवा आयोग तालिम, त्यस पछाडि आइटी तालिम, यी सबै कुरा चाहिँ नि टेक्निसियल सम्बन्धी तालिमहरू चाहिँ विशेष गरेर आजको अन्तिम बजेटको फोकसिङ नै युवाहरूलाई लक्षित गरेर कार्यक्रम राखेको छु मैले।
0: विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्री महावीर पुनले सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्ने बताउनु भएको छ। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफलमा बोल्दै मन्त्री पुन,
6: चारवटा त अहिले छँदैछ, अब तिनवटा प्रदेशमा थप्नु पर्यो। मैले त भनिरहेको छु यो यही वर्ष चाहिँ थप्ने भनेको छु, अब त्यहाँ सगभर 4 दुईटासम्म चाहिँ यो वर्षमै बनाउनुपर्छ भन्ने हो, र वेल इक्विप हुनुपर्छ भन्ने कुरा हो। सरकारले शाखाहरू खोल्ने, शाखामा चाहिँ केही जस्तो अस्पतालको कुरा, मैले त त्यो अस्पताल त धेरै देखाएको छु, धेरै अस्पतालहरू पालिकामा अस्पताल खोल्यो, डाक्टर छँदै छैन। वेल इक्विप शाखा चाहिँ यो प्रदेशमा एकैवटा।
0: फिफा विश्वकप 2026 अन्तर्गत राउण्ड अफ 32 अस्ट्रिया विरूद्धको खेलमा आज स्पेन विजयी भएको छ। स्पेन 3-0 विजयी भएको हो। अहिलेसम्मका खबर यति नै, नमस्कार।
7: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: अस्ट्रियालाई 3-0 हराउँदै स्पेनले फिफा विश्वकपको नकआउट चरणमा जित हात पारेको छ। फिफा विश्वकप 2026 आज भएको खेलमा मिखेल ओयजवालको 2 गोलको मद्दतमा स्पेनले अस्ट्रियामाथि जित हात पारेको हो। सन् 2010 दक्षिण अफ्रिकामा भएको विश्वकपको फाइनलमा नेदरल्याण्डसलाई हराएर उपाधि जितेपछि स्पेनले विश्वकपको नकआउट चरणमा पहिलो जित हात पारेको हो। अमेरिकाको लस एन्जलस स्टेडियममा खेल भएको हो। स्पेनले अब अन्तिम 16 पोर्चुगल र क्रोएसिया बीचको विजेतासँग खेल्नेछ। ओयजवालले दुवै हाफमा 1-1 गोल गर्दा पेट्रो पोरोले 1 गोल गर्नुभयो। त्रिभुवन विश्वविद्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रका 4,000 बढी निषेधित क्षेत्र प्रवेश पास रद्द गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट अध्ययन भएर निर्देशन भए अनुसार प्रवेश पास रद्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिनुभएको छ। विमानस्थल सुरक्षा मापदण्ड, नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यविधि तथा विमानस्थल सुरक्षा व्यवस्था अन्तर्गत निषेधित क्षेत्र प्रवेश पास जारी गर्ने गरिन्छ। यसको उद्देश्य विमानस्थलको सुरक्षा सुनिश्चित गर्नु र अनधिकृत व्यक्तिको प्रवेश रोक्नु हो। पासको सही सदुपयोग भएको छ छैन भनेर पासको सही सदुपयोग भएको छ वा छैन भनेर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले अध्ययन गरेर प्रतिवेदन नै तयार पारेको छ। यस सम्बन्धमा अध्ययन गर्न प्रधानमन्त्री कार्यालयबाट समिति गठन भएको थियो। समिति सदस्यहरूले विमानस्थलमै गएर यो विषयमा अध्ययन गरेका थिए। 13,023 वटा फोटो सहितको निषेधित क्षेत्र प्रवेश पासको विषयमा अध्ययन गरी समितिले तीमध्ये 4,072 वटा एक्टिभ हुन नसक्ने निष्कर्ष निकालेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक सिटौलाका अनुसार निषेधित क्षेत्र 12 प्रकृतिका छन्। 12 क्षेत्रका लागि विविध कारणले यसअघि 13,013 वटासम्म निषेधित क्षेत्र प्रवेश पास जारी भएको उहाँले जानकारी दिनुभयो। चितवन जिल्लामा 2,20,000 बाख्रालाई पीपीआर विरूद्धको खोप लगाइएको छ। पीपीआर एक प्रकारको मोर्बिली भाइरसको संक्रमणका कारण लाग्ने रोग हो। पशु सेवा कार्यालय चितवनका प्रमुख डाक्टर प्रभात न्यूपानेका अनुसार यो रोग लागेपछि 50-90% बाख्रा मर्ने गर्छन्। रोग लागेका बाख्रामा उच्च ज्वरो आउने, मुखमा घाउ हुने, झाडा पखाला लाग्ने, नाक आँखाबाट सिँगान बग्ने, निमोनिया भए जस्तो हुने, श्वास फेर्न कठिन हुने, खान मन नलाग्ने, कमजोर हुने जस्ता लक्षण देखिने उहाँले बताउनुभयो। यो रोग शुरूमा 3-5 दिनसम्म देखिन्छ र 7-10 दिनभित्र बाख्रा मर्न सक्छन्। रोग नियन्त्रणका लागि कार्यालयले हरेक वर्ष बाख्रामा पीपीआर विरूद्धको खोप दिँदै आएको छ। संक्रमित बाख्राको जुठो, नाकबाट निस्कने सिँगानबाट, आँसुको माध्यमबाट रोगी बाख्राले खोक्दा र हाच्छ्यौं गर्दा हावामा मिसिने मसिना कणहरूमा रहेका भाइरसबाट संक्रमण फैलिने भएकाले सचेत रहनुपर्ने डाक्टर न्यौपानेको भनाइ छ। साथै खानेपानी, दानाको डुँड र प्रयोग गरिएको सोत्तरबाट पनि संक्रमण फैलन सक्ने उहाँले बताउनुभयो। चितवन जिल्लामा अहिले 3 लाख बाख्रा पालिएका र तीमध्ये 2,20,000लाई खोप लगाइएको न्यौपानेले बताउनुभयो। व्यावसायिक रूपमा बाख्रा पालन गर्ने किसानलाई जैविक सुरक्षाको विधि अवलम्बन गर्न उहाँले सुझाव दिनुभएको छ। पीपीआर संक्रमणले मरेका पशुलाई गाड्नु वा जलाउनुका साथै रोगी बाख्रासँग लसपस भएका सरसामान पनि जलाउने वा गाड्ने गर्नुपर्छ। यो रोगबाट बचाउन 3 महिना उमेर पुगेका सबै स्वस्थ भेडा बाख्रालाई प्रत्येक 2 वर्षमा रोग विरूद्धको खोप लगाउनुपर्ने उहाँको सुझाव छ। एमाले उपाध्यक्ष विष्णु पौडेल विरूद्ध 6 दिन म्याद थप भएको छ। सम्पत्ति शुद्धिकरणको मुद्दामा अनुसन्धानका क्रममा पक्राउ परेका पौडेललाई तेस्रोपल्ट म्याद थप गरिएको हो। विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, दिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले म्याद थपको आदेश गरेको हो। फिफा विश्वकप 2026 को राउण्ड अफ 32 आज यूरोप का 2 बलिया टोली पोर्चुगल र क्रोएसिया बीच भिड़ंत होते। कैनाडा को टोरंटो स्टेडियम में नेपाली समयअनुसार आज बिहान 4:45 बजे होने यह खेल में 2 लेजेंड 41 वर्ष का क्रिस्टियानो रोनाल्डो र 40 वर्षीय लुका मोड्रिच आमने सामने हुँदैछन्। सन् 2006 को जर्मनी विश्वकपदेखि आफ्नो देशको जर्सीमा विश्वकप यात्रा शुरू गरेका यी 2 सुपरस्टारहरू विगत 2 दशकदेखि विश्व फुटबलको शिखरमा छन्। रियल मड्रिडमा सहकर्मीको रूपमा 4 वटा च्याम्पियन्स लिग जितेर इतिहास रचेका यी 2 पुराना साथीहरू आज भने मुलुकको अस्तित्व र विश्वकपको सपना जोगाउन एकअर्का विरूद्ध मैदानमा उत्रदैछन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: BFBS Kulkar Radio.

0: फिफा विश्वकप 2026 राउण्ड अफ 32 अहिले युरोपका दुई बलिया टोली पोर्चुगल र क्रोएसिया बीच भिडन्त हुँदैछ। क्यानाडाको टोरन्टो स्टेडियममा नेपाली समयअनुसार अहिले बिहान 5:45 यो खेल हुँदैछ। सन् 2006 जर्मनी विश्वकपदेखि आफ्नो देशको जर्सीमा विश्वकप यात्रा सुरु गरेका दुईजना सुपरस्टारहरू विगत दुई दशकदेखि विश्व फुटबलको शिखरमा छन्। रियल मड्रिडमा सहकारीको रूपमा 4 च्याम्पियन्स लिग जितेर इतिहास रचेका दुई लेजेन्डहरू 41 क्रिस्टियानो रोनाल्डो र 40 लुका मोड्रिच आमने सामने हुनेछन्। यी दुई पुराना साथीहरू आज मुलुकको अस्तित्व र विश्वकपको सपना जोगाउन एकअर्का विरूद्ध मैदानमा उत्रदैछन्। खेलकुद मन्त्री सस्मित पोखरेलले विश्व फुटबल महासंघबाट एन्फा निलम्बन हुनुको दोष अघिल्ला सरकारमाथि लगाउनु भएको छ। उहाँले अखिल नेपाल फुटबल संघलाई अब राजनैतिक हस्तक्षेप बिनाको नयाँ एन्फा बनाउने दावी पनि गर्नुभएको छ। मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री पोखरेल
1: अहिलेसम्म बारम्बार सरकारबाट एन्फामा धेरैपटक हस्तक्षेप विगतमा भएको थियो। अहिले एन्फामा धेरैवटा भ्रष्टाचारका उजुरीहरू पनि हामीलाई परेको छ। हामीले चाहिँ अहिले राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्षको अध्यक्षतामा हामीले छानबिन समिति पनि गठन गरेका छौँ। छानबिनको अवस्था के छ त्यो आउने बित्तिकै हामीले थप त्यसलाई सम्बन्धित निकायमा पठाउने कुरा हामी पठाउँछौँ पनि। र अहिलेको फिफाले निलम्बन अहिले एन्फालाई गरेको भनेको अहिलेको सरकारले आएर हस्तक्षेप गर्यो भनेर मात्र होइन, विभिन्न बेलामा विभिन्न तहबाट सरकारको विभिन्न खालको हस्तक्षेप भइरहेको थियो। भ्रष्टाचार धेरै भइरहेको छ भने प्रश्न उठेको छ। नेपाल फुटबल अहिलेसम्म विकास हुन सकेको छैन। योभन्दा तल जाने ठाउँै छैन एन्फालाई। फिफासँग हाम्रो अन्तर्क्रिया सुरु पनि भइसकेको छ। हामीले फिफाका पदाधिकारीहरूलाई एएफसीका पदाधिकारीहरूलाई वार्तामा पनि हामीले बोलाइसकेका छौँ। नेपालको फुटबललाई जसरी पनि हामी माथि उठाउनको लागि हामी त अठोट पनि छ। र अब बन्ने यसपछि बन्ने एन्फामा राजनीतिक रूपमा होइन, जति पनि पदाधिकारीहरू बस्नुहुन्छ त्यसरी नै अब बन्ने एन्फा भनेको नेपालको फुटबललाई योगदान जो जोले गर्नुभएको छ, खेलाडीहरू जो जोले फुटबललाई माया गर्नुभएको छ र खेललाई बुझ्नुभएको छ, त्यस्ता व्यक्ति
2: काठमाडौँको गङ्गबु बस पार्कमा यात्रुलाई हैरान पार्ने 23 पक्राउ, यात्रु तान्ने झोला खोज्ने र हैरानी दिने गरेको गुनासो आएपछि पक्राउ परेका 23 कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइयो। पाल्पा र स्याङ्जाको संगम रामदीमा काली गण्डकी माथिको सिग्नेचर ब्रिज निर्माण अन्तिम चरणमा अघिल्लो असारमै सकिने गरी ठेक्का लागेकोमा अहिले 95% काम सकियो। सिराहाको लहानबाट 8 पूर्वमा पर्ने सप्तरी सुरुङ्गा छको श्रीपुर गाउँभर आँपको सुगन्ध फैलियो। मालदह, दसरी, लङ्गडा, बम्बई, चौसा, अम्रपाली आँपका बगैँचाले गाउँ नै मगमग। पर्वतको फलेवास क्षेत्रमा सीसीटीभी क्यामेरा विस्तार गरिँदै देवी स्थानको कमली बजारदेखि ढिकसम्मका सीसी क्यामेरा अपराध नियन्त्रणमा प्रभावकारी देखिएपछि अब मुडिकुवा, खानीगाउँ, देवी स्थान, शङ्कर पोखरी, कार्किनेटा लगायतका क्षेत्रमा पनि विस्तार गरिने। स्वास्थ्य मन्त्रालय हात्तीपाईले रोग लगाउने परजीवीको अध्ययन गर्दै इलाम, पाँचथर र तेह्रथुमका 240 विद्यालयका कक्षा 1 र 2 पढ्ने 6 र 7 वर्ष उमेर समूहका बालबालिकामा हात्तीपाईलेको परजीवी भए नभएको अध्ययन गरिँदै मुलुकभरका 753 मध्ये 13 पालिका मात्रै बाल श्रम मुक्त बनाउन सफल। इटाभट्टाका बाल मजदुरको उद्धार गरेर विद्यालय भर्ना, बाल श्रम विरुद्ध निरन्तर सचेतना कार्यक्रम, स्थानीय होटल रेस्टुरेन्ट र व्यवसायबाट बाल श्रमिक हटाउने काम गरेपछि तनहुँको म्याग्दे पनि राष्ट्रिय पुरस्कारबाट सम्मानित। र झापाको कमल गाउँपालिका 6 पञ्चकन्या आधारभूत विद्यालयमा 1 महिनाभित्र 2 चोरी, पानी तान्ने मोटर चोरी भएको महिना दिन नपुग्दै कम्प्युटर, सीपीयु, स्पिकर र दान पेटिका समेत फुटाएर 5,000 चोरी भएपछि प्रहरी गुहारियो।
0: बेलायतका राजा चार्ल्सले स्कटल्याण्डको एडिनबरामा शालिक अनावरण गर्नुभएको छ। यो शालिक रोयल रेजिमेन्ट अफ स्कटल्याण्डको 20 स्थापना दिवसको अवसरमा बनाइएको हो। काँसबाट बनाइएको सिंहको शालिकले रेजिमेन्टको क्याप ब्याजको रक्षा गरिरहेको देखाइएको छ। यो शालिक 6 अलग अलग भाग जोडेर बनाइएको हो। ती 6 भागले रोयल रेजिमेन्ट अफ स्कटल्याण्ड भनेका स्कटल्याण्डका 6 ऐतिहासिक इन्फेन्ट्री रेजिमेन्टको प्रतिनिधित्व गर्छन्। रेजिमेन्टका कर्नल मेजर जनरल Robin Lindsay.
3: An incredible day. Deeply honoured to have our Colonel-in-Chief here, His Majesty, for what is, I think, the unveiling of a lasting statue that will be a rallying point for the regiment and something that will allow us to show what we do to the public more broadly. So, a real privilege.
4: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: फिफा विश्वकप 2026 अन्तर्गत राउण्ड अफ 32 को खेलमा पोर्चुगल र क्रोएसियाले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन्। क्यानाडाको टोरन्टो स्टेडियममा यो खेल भइरहेको छ। पाँचथरको हिलिहाङ गाउँपालिकाको एउटाका 60 घर पहिरोको जोखिममा परेका छन्। असार 4 र 5 गते अत्यधिक वर्षा भएपछि हिलिहाङ 5 सुभाङको बस्ती पहिरोको जोखिममा परेको हो। पहिरोले घर भत्काएपछि मालवासी टोलका दुर्गामणी खुदाङ, शरण कुमार केरुङ, गजवीर खुदाङ र हेमकुमार पदालुङको परिवार विस्थापित भएको छ। उनीहरूलाई अन्यत्र बसोबासको व्यवस्था मिलाइएको वडाध्यक्ष बिर्खबहादुर सुहाङले जानकारी दिनुभएको छ। यस्तै नगेन्द्र ओझा, गोपाल गजमेर, किरण खुदाङ र सुषमा माभुको परिवार पनि पहिरोका कारण विस्थापित भएको छ। पहिरोका कारण मृदङ्गा झरना विद्यालय समेत जोखिममा परेको छ। लुम्बिनी सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आफ्नै वडा पालिका र चुनाव क्षेत्रमा बजेटको वैरो लगाएपछि सत्तारूढ दलकै सांसदले आक्रोश पोखेका छन्।
1: आफ्नै इलाकामा 104 योजना सहित बजेट हालेको खुलेपछि सत्तारूढ एमालेकै सांसदहरूले कार्कीको राजीनामा सहित बजेट पुनर्लेखनको माग गरेका छन्। सत्तारूढ दलकै सांसदले हस्ताक्षर अभियान चलाएपछि असार 1 गते सार्वजनिक भएको बजेटमाथि प्रदेश सभामा छलफल हुन सकेको छैन। मन्त्री कार्कीले गुल्मीको आफ्नै पालिकामा 104 योजना हालेर अरू 11 पालिकामा नाम मात्रको बजेट पारेको भन्दै एमालेका अर्का सांसद दिनेश पन्थीले बजेट पुनर्लेखन नभए एक्लै सदनमा उभिने चेतावनी दिनुभएको छ। सत्तारूढ एमालेकै अरू सांसदले पनि बजेट पुनर्लेखन, कार्कीको राजीनामा र मुख्यमन्त्री सहित सम्बन्धित मन्त्रीले समेत सार्वजनिक माफी माग्नुपर्ने माग गरेका छन्। आर्थिक मामिला मन्त्री कार्कीले नयाँ वर्षका लागि 37 अर्ब 38 करोड 45 लाखको बजेट ल्याउनु भएको छ। बजेटको रातो किताबमा उहाँले जन्मथलो गुल्मी दरबार गाउँपालिकामा विभिन्न मन्त्रालय मार्फत 104 योजना राखेको खुलेको हो।
0: चिनिया प्राविधिकले परीक्षण सम्पन्न गरेपछि रसुवागढी नाकाको मितेरी पुलबाट हिजोदेखि सवारी चल्न थालेका छन्। बेलीब्रिज परीक्षणका लागि असार 15 गतेदेखि रोकिएका सवारी साधन केरुङतर्फ आवाज